0: सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ, तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने किस्ता छोकरीमा राख्न अनुरोध गर्दछु।
1: जुन विनाशकारी विपदले हामीलाई शिक्षा दिएछ त्यो शिक्षा प्राप्त भएका चिजहरूलाई कार्यान्वयन गर्ने दिशामा हामी अलि अगाडि शीघ्र ढंगले लागेनौ भने फेरि अर्को आशी सम्झिने हुन्छ कि। तसर्थ तपाईँहरू जस्ता निकायहरूको भूमिका पनि हामीलाई झकझक्याइरहने, सरकारलाई झकझक्याउने, नीति निर्मातालाई झकझक्याउने खालको बनिरहोस्। विपदसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
0: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा त्यसकै व्यवस्था छैन र अघि जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
1: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौं। अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहिए, राहत उद्धारसित त निर्देशिकाले नै काम गर्छ, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबीसीडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, छिटो परिणाम आउँछ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
0: हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। यहाँ अघि सुनेको कुराहरूको जवाब र विपदको पूर्व सूचना प्रतिकारको लागि नीतिगत रूपमा सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ छोटकरीमा राख्न म अनुरोध गर्दछु।
2: विपद प्राधिकरणलाई चाहिँ तान्त्रिक मातातै राख्नुपर्छ, किन भन्दा सुरक्षाको हिसाबले हेर्यो भने पनि तीन तहको सुरक्षा संयन्त्रलाई प्रयोग गर्नुपर्नेदेखि लिएर अन्तर्राष्ट्रिय समन्वय पनि गर्नुपर्ने देखि लिएर र तीनवटै सरकारको निकाय बीचको समन्वय गर्नुपर्नेको कारणले पनि यो इम्पोर्टेन्ट छ, सम्भवतः यो कुराले गति लिन्छ। तीनवटा तहको सरकार बीचको समन्वय संविधानमा हामी उल्लेख गरेका छौँ, एन पनि छ, त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ, होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ। हामीलाई त कसैले रोकेको होइन, इच्छा शक्ति कसैले भनिदिएर म गर्छु वाला होइन।
0: कानून बनाउने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँकै पार्टी अहिले सरकारमा छ भनेपछि केही त्यस्तो खाका बनाउनु भएको छ, यो कानून हामीले बनायौं भने प्रतिकारमा सजिलो हुन्छ, पूर्व सूचनाको लागि सजिलो हुन्छ।
2: अब अहिले त हजुरहरूले के कुरा देख्नु भएको छ, कति हेर्नु भएको छैन थाहा छैन मलाई। संसद हेर्नु भएको छ भने यो विगतको छ महिनामा, यो विगतका तीन वर्षमा नबनेका जति कानून त हामी यो बीचमा बनि नै सकेको छ र सरकारले यो वर्ष कानून निर्माणको वर्षको रूपमा चाहिँ हामी सिरिज अफ त्यस्तो कानूनहरू संशोधनको चरणमा छौं र अब अहिलेको हामीले यो विपदको लागि चाहिँ अस्ति मात्रै हामीले यो फोहोर व्यवस्थापनसँग कुरा गर्दाखेरि कतिपय कानूनहरू इन्टिग्रेटेड एप्रोचका छन्। भन्नुको अर्थ विपदको लागि मात्रै भनेर विपदको एउटा कानून मात्रै ल्याएर पनि नपुग्ने स्थिति छ। त्यो इन्टिग्रेटेड एप्रोचका कानूनहरूलाई चाहिँ हामीले अरू कानूनहरू पनि संशोधन र एकीकरण गर्दै अगाडि बढ्नुपर्ने स्थिति भावनाले अहिले सरकारले यो विषयमा चाहिँ काम गर्दैछ र विशेष गरी बस्ती स्थानान्तरणदेखि लिएर अनि त्यो सुरक्षित आवासका कुरादेखि लिएर अन्य कुरामा पनि सरकारले नीतिगत रूपमा पनि र कार्यक्रमको हिसाबले पनि त्यो लिएको छ। कि हामीले आज नै इमिडिएट बनाएको कानूनले मात्रै सम्बोधन गर्न सक्छ त भन्ने प्रश्न अहिले हो कि। अब हामी नागरिक पनि सजग हुनुपर्ने स्थिति छ, सरकारवाला निकायहरू पनि अलर्ट भएर बस्नुपर्ने स्थिति छ।
0: श्रीराम न्यौपाने जो भोटेकोशी बाढीपछि धेरै सूचना, धेरै व्यक्तिहरू सूचनाको पहुँच सजिलै नपाइराखेको अवस्थामा मानिज्यूको स्टाटस हेरेर नै कतिपयले ओहो यस्तो भएछ भन्ने पनि जानकारी पाउनुभयो, मानिज्यू आफै पनि खट्नुभयो। एउटा सांसदले जनताको सुख दुःखमा कसरी साथ दिन्छ, सायद राम्रो उदाहरण यहाँले त्यो सुनाउन देखाउन पाउनु भयो। अलि बढी नीतिगत रूपमा भएको कारणले स्थलगत रूपमा गएर देखेपछि कस्तो खालको परिमार्जन गर्ने भन्ने पनि तपाईँले थाहा पाउनु भयो। आफ्नो विचार राख्नको लागि मान्यजीलाई अनुरोध गर्दछ।
3: यो विपद भन्ने बित्तिकै धेरै क्षेत्र यसले समेट्छ, भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। र मैले अस्ति अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यहाँ मैले अनुभूत गरेको एउटा विषय त्यो थियो। त्यसका लागि आपतकालीन इमर्जेन्सी ल चाहिँ आवश्यक छ विपद व्यवस्थापनका लागि। अघि भने जस्तै त्यो यदि त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। त्यो कानून एक्टिभेट हुने एउटा क्याबिनेटको बैठकले त्यो कानून एक्टिभेट गरिदिने बित्तिकै, सक्रिय बनाउने बित्तिकै, त्यो कानूनको अन्दरमा रहेर त्यो सम्बन्धित निकायले विपदलाई व्यवस्थापन गर्नेतिर जानुपर्छ। अब त्यसको लागि मैले अस्ति प्रधानमन्त्रीज्यूसँग पनि उहाँसँगको भेटमा पनि यो कुरो मैले उठाएको छु र त्यो जरुरी छ। थुप्रै कानूनहरू हामीले बनाउनु पर्ने पनि हुन्छ र परिमार्जन गर्नुपर्ने पनि हुन्छ। डेब्रिस बगाएर ल्याएको छ जुन चाहिँ निर्माण सामग्रीको रूपमा उपयोग गर्न सकिन्छ। अब त्यो निर्माण सामग्री उत्खनन जुन ऐन छ कानून छ त्यसलाई पनि परिमार्जन गर्नुपर्ने देखिन्छ यो कुरालाई मध्यनजर राखेर। अर्को पूर्व सूचना प्रणाली अघि उठिसकेका छ धेरै जसो। अब अहिलेको युगमा सेटेलाइट सिस्टम, नेभिगेसन सिस्टम अनि सेन्सर सिस्टम होइन, अब यो विभिन्न जुन प्रविधिहरू छ त्यो प्रविधिहरूलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ। अब वेदर फोरकास्टको त एकदम चुस्त दुरुस्त देखिन्छ होइन, अनि त्यसपछि भौगोलिक अवस्थाको पनि हामीले डाटाहरू लिनुपर्छ। अब त्यो संयन्त्रहरू हामीले पछिल्ला प्रविधि प्रयोग गरेर विकास गर्नुपर्ने देखिन्छ।
0: कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
3: यो विषयमा
0: हामीले के कुरा सुधार गर्नुपर्छ?
3: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ। यदि सेरिज अफ जलविद्युत आयोजना बनेर दशौं हजार वर्षसम्म त्यो आयोजनाहरू चले मर्मत हुँदै त्यही चलिरह्यो भने त्यो लेभल भन्दा तल कहिल्यै पनि नदी जाँदैन। जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो, उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन। र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
0: हामीसँग माननीय सरस्वती लामाज्यू हुनुहुन्छ। कस्तो खालको कानून बनाइयो अथवा परिमार्जन गरियो भने भविष्यमा यस्ता खालका विपदहरूबाट बच्नको लागि सजिलो हुन्छ भन्ने यहाँलाई लागिरहेको अथवा पार्टीले यसबारेमा केही बहस छलफल चलाएको आज आएका विचार प्रश्नहरूलाई पनि सम्बोधन गर्ने गरी म मानिजुलाई अनुरोध गर्छु।
4: जो हाइड्रो पावरहरूको बनाउँदा हाउसहरू बनाउँदाखेरि कतै गलत ठाउँमा त बनेको छैन, त्यसलाई के गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिन जरुरी छ। त्यहाँ धेरै मानवीय क्षतिहरू भएको कारण चाहिँ अब त्यो भौतिक त अब भौतिक संरचनाहरू त यसै पनि गइ नै हाल्यो, धेरै नै अब गयो, आर्थिक मेरुदण्ड नै भाँचिने गरेर नै गइसक्यो होइन। तर मानवीय क्षति हुनुको कारण पनि त्यहाँ चाहिँ धेरै जस्तो प्राविधिकहरू जानुभएको छ, बित्नु भयो नि होइन। अब त्यो क्षति भएको कारण चाहिँ कस्तो भने समयमै हामीले उद्धार त्यो टनलभित्र भएको उहाँहरूलाई चाहिँ समयमा उद्धार गर्न सकेको भए सायद त्यति धेरै क्षति हुन्थेन होला, क्षति न्यूनीकरण हुन्थ्यो होला भन्ने मेरो विचार हो है। अब यस्तो हो, हामीले चाहिँ अब हाम्रो त अब खासै हामीले त्यहाँ भन्ने मात्रै हो, हामीले त्यहाँ संसदमा हामीले आवाज उठाउने हो, तपाईँहरूको विचार पनि हामीले त्यहाँ लगेर भन्ने हो, हामीले जनताको विचार पनि हामीले त्यहाँ मागहरू सबै हामीले त्यहाँ लगेर भन्ने हो, हामीले यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भनेर गर्ने नगर्ने त सरकारको कुरा हो, हाम्रो हातमा त छैन। हामीले त त्यहाँ सबैको जनताको आवाज हामीले त्यहाँ पुर्याउने मात्रै हो। अब हामीले सदनमा बोल्ने हो, हामी सदनमा कुरा राखिदिन्छौँ। हजुर हजुर,
0: मौका पाउनुभयो भने
4: हामी संसदमा उठाउँछौ, कानून समितिमा पनि भएको भएको भएर म त्यहाँ पनि कुरा राख्छु।
5: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी, उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी, प्रतिकार र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा गरिएको यो छलफलसँगै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
6: विचार तथा प्रश्न सहित साझाखबर@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ भने हाम्रो आईभीआर नम्बर 01-5268-661 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
5: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
6: नमस्कार।
7: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
8: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
7: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
8: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
7: सरल प्रक्रिया, सुलभ ब्याज दर,
8: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 21 गते बुधबार, अक्टोबर 7 तारीक सन् 2026, नेपाल सम्मत 1146, असोज कृष्ण पक्षको द्वादशी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुने। 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता।
2: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना। 13 जना प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू। सबै विरूद्ध 2 उजुरी। वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्।
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै। मालढुंगा, बेनी, जोमसुङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान। किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै।
2: इमन मजारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढ़ीको मृत्यु। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लड़ाकु मारिए। गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान।
1: र ग्लोबल ओपनमा नेपालका टिटुके र होरा एउटै समूहमा। भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन। विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रसंग।
2: इतिहासमै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसको पदाधिकारीका आकांक्षीमा पुरानी अनुहारको बाहुल्यता दोहोरिएको छ। नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ, निर्विरोध सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नु भएको थियो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्वाद जस्तै देखिएका बेलामा राठौरले एक साता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाण्डुमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गी काठमाण्डु 5 को क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया 2 आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिना साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया 2 को प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनटपछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ। यसैबीच कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ। प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको हो। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकिरहेको थिएन। महाधिवेशनको तेस्रो दिन तथा बन्द सत्रको दोस्रो दिन हिजो बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो। साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 बजेसम्म दर्ता प्रक्रिया चल्यो। तर साँझ 7 बजेसम्म दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ। आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ्ने समेत निर्वाचन समितिले जनाएको छ।
1: सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर्व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाई छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकाको मृतकलाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणको काम एकैसाथ अगाडि बढ़ाउने तयारी भएको छ। भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट करिब 5,285 जना व्यक्ति बेपत्ता, 1,455 जनाको ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
2: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी पोर्टुगलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढ़ी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082-83 आयोगको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्ता कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढ़ी उजुरी, शिक्षा, कुक्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौडा कार्यालयमा परेको उजुरी दर्ता र फर्सेउटको आधारमा सबैभन्दा बढ़ी उजुरी परेका स्थानीय तहमा पर्साको, विभिन्न स्थानीय तह पाराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढ़िरहेका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै निशुल्क परामर्श लिन के गर्ने?
4: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
1: ऊर्जाको दक्षता कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइदैन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढ़ी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौ कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइँदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा राख्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 देखि 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। राष्ट्रपाको हामी आउँदैछौ अभियान शुरू 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने चार पर्व सुरक्षा सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55-20 शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भोटेकुसी बारीको प्रभावका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यस अघिको 3.9% वृद्धिदरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जपत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ़दैछ, मोबाइल भित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा 4 न्यायाधीश सिफारिश शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिश हुनेमा उच्च अदालतका एक मुख्य न्यायाधीश र 3 न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा 5 न्यायाधीश सिफारिश गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा 1 महिना अघि सर्वोच्चमा सिफारिश गर्नुपर्ने व्यवस्था छ। सिफारिश भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने बकौदा 63 करोड़ शीर्षकमा सूरज कोहनले लेख्नु भएको खबर छ भने दशैंलाई गाड़ीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
1: यसैबीच कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66.50 करोड़ रूपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिंगेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढ़ाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा सातवटा उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असोज 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिशको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढीगंगा गाउँपालिका स्थित हात्तीमुढामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कोसे ढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल संचालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
2: ताजा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढ़ीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लड़ाकू मारिएका छन् भने 2 घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लड़ाकूको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढ़ाएको थियो। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठ अघि गाजामा थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
1: नेपालका दुई स्पोर्ट्स टीम होरा स्पोर्ट्स र टीटुके स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका दुई टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाण्डुमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए। यसैबीच आईसीसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याट मा खेलाउँदैछ। आईसीसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल शुरू हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढ़ी बढ़ेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
2: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता, महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब फोनबाटै किसानले समस्या समाधान गर्ने प्रसंग। मौसम फेरिँदै गर्दा किसानका खेतबारीमा पनि विभिन्न समस्याहरू देखिन थालेका छन्। अहिले धानको सिजन भएका कारण पनि अधिकांश खेतमा केही न केही समस्या हुँदा तत्काल के गर्ने, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
4: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ, त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
9: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ, अनि त्यो समय पनि 2 घण्टाको समय भयो, अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
4: यस्तो समस्या नहुनुपर्ने, तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
9: ठाउँमा
4: रह्यो कुरा अलिकति। मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस हरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
9: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
4: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
1: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नामावली सार्वजनिक हुने, 19 पदाधिकारीका लागि 58 उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 उम्मेद्वारी दर्ता,
1: वरिष्ठता मिचेर सर्वोच्चमा 4 सिफारिश गरिएको भन्दै आलोचना, 13 प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू, सबै विरूद्ध 2 उजुरी, वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन,
2: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै, मालढुङ्गा बेनी जोमसुम कोरला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान, किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै,
1: यमनमा जारी झडप क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु, पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 मारिए, गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान,
2: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन, विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
1: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं। कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ, यहाँ एकजना नाक थुनिरहनु भएको छ, पत्रकार जस्तै देखिन्छ र मन्त्रीको बोर्ड लेखिएको छ। मन्त्री उठेर पत्रकारलाई औंलो ठडाउँदै यहाँ यस्तो लेखिएको छ, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन।
2: हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएनले वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झा ज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेसनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सुरुवातमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन, र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ, र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ, आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ। भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना, झोला अनि चौतौ चाहिँ बाढिएको हामीले देख्यौं। अब लगभग 2 पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फूडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु बेसकहरू अरूलाई चाहिँ दिन सकियो तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान डोर पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ। न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा र उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन चक्की, त्यसै गरी भिटामिन र अल्मेन्डा जो पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती पालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले र त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ। कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भन्नेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
0: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले
1: गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा

0: हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा, र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र राज्य निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि कुराकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको पुनर्सुना सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू, स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू, विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैनौँ।
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो? बालबालिका, सुत्केरी, महिलाहरूको होइन पोषणको अवस्थाहरू राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर। जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका, महिला, किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा, संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ। र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नै पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने बालबालिकाले नै खान मन नलाग्ने र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर, त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस्, धन्यवाद।

0: अलिकति यस्तैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
1: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सुहान भुजेल अनि हामी चाहिँ बाढीगाउँको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने, त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको पनि एकदमै कमी थियो अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने, त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो, बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने। अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खानै खाना नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने। अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने, उनीहरू घुलमिल हुन नखोज्ने, हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
0: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाहाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजरले?
2: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ। अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो। र त्यही बीचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ। र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ। र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ। र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो, होइन, त्रिशुली पारीको, र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो, हामीले प्लान गरेको, योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू, र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
3: धन्यवाद दिनुहोस् सर। अब अहिलेको यो यसबाट सिकाइ भन्दा नै हामीले विगतबाट पनि सिक्यौं, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए, त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ। तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोअर्डिनेसन गऱ्यौँ, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ। तथापि स्टिल अझ बढी विकास गर, अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहनजीले, राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्काएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन्। हिजोको दिनमा जुन उहाँहरूको घरमा संरचना थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लोपनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा होइन। अब त्यहाँ इपिडेमिक्सहरू हुनसक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नु हो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर, गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ। त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन। त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
0: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो. हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीड़ाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ. त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ होइन. कुसको शब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन. त्यस्ता सबै पीड़ाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ. यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौं र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाटो अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ?
2: अरे यो चाहिँ एकदमै ठूलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीड़ाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ. त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिक सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न. अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौँ र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने. हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले केही चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो. अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदिए हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने. त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ. अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई, हाम्रा चिजहरूलाई, हाम्रो दैनिकीलाई, एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने, नबोल्ने, खान मन नलाग्ने कुराहरू छ. उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू, खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फतले हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन, गाउँै छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने. अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो. अब त 15 दिन भइसक्यो, 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ. र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो, हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो. र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै सरले कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्न चाहिँ नसकिने रहेछ. यो त विपद हो होइन. जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने. भाग्नलाई त गाउँबाट पनि फुटाएर भए पनि, योबाट भए पनि, विभिन्न द्वारबाट हामी भाग्नुपर्ने. र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि, एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि, एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने, एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई
4: सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठुलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ एकदमै सेवा दिने अवसर छ र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या अब त्यसपछि बिरामी हुने पोषणको न्यू अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचाउले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ
0: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार।

0: यो ठाउँ जानुपर्ने रहेछ, गर्मीमा चाहिँ यो ठाउँ फर्किनु पर्ने रहेछ।
1: हेलो साथीहरू, नमस्कार, सञ्चय आरमै हुनुहुन्छ। अहिले चाहिँ बागलुङ जोड्ने यो पर्व साइडको मालडुङ्गाको पुलको ताजा अवस्था यसरी काम भइरहेको छ। आज चाहिँ जनसङ्ख्या अलिक जनशक्ति अलिक वृद्धि गरेर काम अलिक द्रुत गतिमा अगाडि बढ़िरहेको छ। जाली भर्ने अनि खोलामा छिराउने काम भयो।
0: अब चराहरूले हामीले जस्तो विभिन्न किसिमका उपकरणहरू प्रयोग गर्न जानेका त पक्कै हुँदैनन्, तर मान्छेको तुलनामा उनीहरूको मस्तिष्क कम आँक्न त सक्यौं, तर उनीहरूलाई चाहिने जतिको दिमाग चाहिँ उनीहरूसँग पनि हुन्छ भन्ने कुरा चाहिँ उनीहरूको यो बसाइसराईले पनि पुष्टि गरिरहेको हुन्छ। अब यसमा रोचक कुराहरू हामीले गर्न पर्दाखेरि चराको बसाइसराईको कुरा गर्दाखेरि चाहिँ एउटा चरा प्रजाति हामी यसलाई आर्टिक टन भनेर भन्छौं। नेपालीमा चाहिँ यसको ठ्याक्कै नाम छैन किनकि नेपालमा पाइँदैन, तर यो टन प्रजातिको चराहरूलाई चाहिँ नेपालीमा फ्यालफ्याले चरा प्रजातिभित्र राखिन्छ। आर्टिक टन भन्ने चरा चाहिँ उत्तरी ध्रुवबाट दक्षिणी ध्रुवसम्म हरेक

0: यो चरा चाहिँ जीवनमा एकचोटि मात्र होइन कि हरेक वर्ष नै ऊ चाहिँ उत्तरी ध्रुवबाट दक्षिणी ध्रुव, दक्षिण ध्रुवबाट उत्तरी ध्रुव सर्ने त्यो गर्ने भएको हुनाले यो आर्थिक टनलाई चाहिँ चराको बसाई सराईमा चाहिँ एकदमै उल्लेखनीय बसाई सराई गर्ने चराको रूपमा लिइन्छ र त्यही कारणले गर्दाखेरि पनि हाम्रो यो चराको एउटा अन्तर्राष्ट्रिय सञ्जाल छ जसलाई हामी बर्ड लाइफ इन्टरनेसनल भनेर भन्छौँ, बर्ड लाइफ इन्टरनेसनलको लोगोमा पनि यही चरा राखिएको छ त्यही कारणले गर्दाखेरि पनि। त्यस सँगसँगै अर्को एउटा चरा छ बारटेल गडविट भन्छ यसलाई हामी नेपालीमा मलजुगा भन्छौँ, यो चाहिँ अहिलेसम्मको अभिलेख भएको चराहरूमध्ये सबैभन्दा एउटै उडानमा चाहिँ सबैभन्दा लामो दूरी पार गर्ने चराको रूपमा चाहिँ बारटेल गडविट भन्ने चरा चाहिँ अभिलेख छ। यसले चाहिँ एउटै उडानमा चाहिँ लगभग 13,000 किलोमिटर कहीँ विश्राम नगरिकन 13,000 किलोमिटर त्यो भनेको 11 दिन चाहिँ त्यो चरा उडेर अमेरिकाको अलास्काबाट तल न्यूजील्याण्डसम्म चाहिँ त्यसले 11 दिनको यात्रा कुनै विश्राम नगरिकन त्यसले तय गरेको
1: भनेको राति पनि सुत्दैन त्यो उडेको उडे गर्छ।
0: यसमा अर्को तपाईँले राति सुत्दैन भने पछाडि त्यसमा अर्को पनि यसको अघि हामीले चराको दिमागको कुरा गर्यौं नि यसमा अर्को एउटा रोचक कुरा के छ भन्दाखेरि सबै चरामा त होइन विशेष गरेर लामो दूरी तय गर्ने लामो समयसम्म उड्ने चराहरूमा चाहिँ एउटा अध्ययनले कस्तो देखाएको छ भन्दाखेरि यिनीहरूले चाहिँ रातको समयमा आराम गर्नको लागि चाहिँ के गर्दा रहेछन् भन्दाखेरि दिमाग हाम्रो अब हामीले दुई हिस्सा हुन्छ भन्छौँ दिमागको होइन, एउटा हिस्सा चाहिँ निदाउने एउटा हिस्साबाट चाहिँ त्यो अरू गतिविधि गर्नुपर्ने हो त्यो गतिविधिहरू गरिरहने त्यस्तो खालको पनि अध्ययनहरूले देखाएको छ। त्यो कारणले गर्दाखेरि चराहरूको बसाई सराई चाहिँ हामीले जसरी ए चरा उड्यो भनेर जुन किसिमबाट सामान्य रूपमा लिन्छौं त्यति सामान्य कुरा चाहिँ होइन भन्ने चाहिँ हामीले बुझ्न सक्छौं।
1: यति लामो र जोखिमपूर्ण यात्रामा चराहरूले एक आपसमा संचार गर्छन् कि गर्दैन वा उनीहरूले संचार कसरी गर्छन्, झुण्डलाई व्यवस्थित कसरी गर्छन्, किनकि एउटै झुण्ड गइराखेको देखिन्छ छुट्टिँदैन।
0: चराहरूको बसाइसराईमा झुण्डमा बसाइसराई गर्ने चराहरू पनि छन् र एक्लै एक्लै अथवा चाहिँ सानो समूहमा मात्र एउटा दुईटा पाँचवटा त्यसरी सानो सानो समूहमा बसाइसराई गर्ने चराहरू पनि छन्। त्यो गर्ने क्रममा चाहिँ उनीहरूको संचार अथवा उनीहरूले एकअर्कालाई व्यवस्थापन कसरी गर्छन् भन्दाखेरि मुख्यतया त उनीहरू एक आपस बीचको कुराकानी नै हो। कुराकानी भन्नाले हामी मान्छेले जतिको स्पष्ट अथवा हामी मान्छेले जतिको कुराकानी त होइन, आवाज निकाल्छन् तर चराहरूले निकाल्ने आवाजमा पनि उनीहरूलाई चाहिने सूचना चाहिँ उनीहरूले आदान प्रदान गर्छन् भन्ने खालको एउटा अध्ययन पनि भएको छ। जापानमा एउटा यो चिचिलकोटे प्रजातिको चरा भनेको एकदम सानो चिचिकोटे प्रजातिको चरामा एउटा अध्ययन भएको थियो, एकजना वैज्ञानिकले 20 वर्ष लगाएर त्यो अध्ययन गर्नुभएको थियो। त्यही एउटा प्रजाति मात्र हेरेर उहाँले के पत्ता लगाउनु भयो भन्दाखेरि चाहिँ चराहरूलेको आवाज उस्तै उस्तै सुनिए तापनि त्यही आवाजमा चाहिँ अगाडि पछाडि तलमाथि गरेर चराहरूले चाहिँ विभिन्न सूचना प्रदान गर्दा रहेछन् भाका परिवर्तन गरेर। त्यसमा उहाँले कस्तो उदाहरण देखाउनु भएको थियो भन्दाखेरि जस्तै चिचिलकोटे प्रजातिको लागि चाहिँ सर्प एउटा एकदम ठूलो खतराको रूपमा उनीहरूले बुझ्दो रहेछन्। त्यो हुँदाखेरि चाहिँ सर्प आउँदाखेरि उनीहरूले गर्ने आवाज र मान्छे आउँदाखेरि गर्ने आवाज र खाना पाउँदाखेरि गर्ने आवाज त्यो आवाजहरू चाहिँ भिन्न भिन्नै आवाज हुँदा रहेछन् भन्ने खालको चाहिँ उहाँले 20 वर्षको अध्ययन अनुसन्धानबाट दिनुभएको रहेछ। र त्यसमा चाहिँ उहाँले के गर्नुभएको थियो भन्दाखेरि सर्पको आकृति आउने गरेर दोरी राखेर हेर्दाखेरि चाहिँ चराहरूले गर्ने व्यवहार र आवाज फरक त्यो किसिमको गर्दो रहेछ। चिचुलको चाहिँ अब बसाइसराई गर्ने चरा त होइन तर यसबाट के चाहिँ हामी बुझ्न सक्छौँ भन्दाखेरि चराहरूको आवाज चाहिँ हामीले सोचे जस्तो सरल चाहिँ होइन रहेछ। उनीहरू पनि एक आपस बीचमा त्यो आवाजबाट उनीहरूले सूचना आदान प्रदान गर्ने काम गर्दा रहेछन् भन्ने बुझ्न सक्छौँ। र त्यो बसाइसराईको क्रममा विशेष गरेर अब हामी कार्याङकुरुङको कुरा गर्छौँ, आकाशमा उडेको हुन्छ त्यही अनुसारको ठूलो आवाज उनीहरूले गरिरहेको हुन्छन् र त्यसले चाहिँ एक आपस बीचमा उनीहरूले कता जाने के गर्ने भन्ने किसिमको र अगाडि खतरा छ कि छैन हावाको गति कस्तो छ भन्ने किसिमको कुराहरू उनीहरूले गर्ने र त्यस सँगसँगै उनीहरूले आवाज मात्र नभइकन अब कुनै ठाउँबाट उडिरहँदाखेरि तल देखिने भूगोल कस्तो छ त्यो भूगोलको आधारबाट पनि उनीहरूले कता उड्ने अब के गर्ने भन्ने आपसमा त्यो संचार सूचना आदान प्रदान गरिरहने। र एउटा अर्को रोचक कुरा यो झुण्डमा उड्ने चराहरूको के छ भन्दाखेरि सामान्यतया चाहिँ यो झुण्डमा उड्ने चराहरूको यो चराले नेतृत्व गर्ने यो चरा चाहिँ यो झुण्डको नेता भन्ने खालको चाहिँ नहुँदो रहेछ। हामीले सोच्दाखेरि चाहिँ यत्रो झुण्ड छ कसै न कसैले त व्यवस्थापन गर्छ होला, जसरी हामी मान्छेहरूको कुनै अब समूह हुने बित्तिकै त्यहाँ कोही नेता हुन्छ होइन, समितिहरू बनाएपछि अध्यक्ष हुन्छ भने जस्तै यो चराहरूको चाहिँ त्यस्तो नहुँदो रहेछ। सामान्यतया चाहिँ अलिकति परिपक्व अथवा अलिकति वयस्क चराहरूले चाहिँ अलिकति नेतृत्वदायी भूमिका चाहिँ खेल्ने रहेछ, तर त्यो भन्दैमा चाहिँ उनीहरू नै झुन्डको नेता हुने भन्ने चाहिँ त्यस्तो नहुँदो रहेछ। अनुभवी चराले भूमिका चाहिँ खेल्छ र प्राय जसो हामीले चराहरू उडिरहँदाखेरि चाहिँ यो भी फर्मेसन भन्छौँ हामी, भी अक्षर भी आकारकोमा चाहिँ टुप्पोमा एउटा चरा अनि अरू त्यसको सर पछाडि पछाडि फैलिँदै फैलिँदै जाने
1: जस्तो इन्ट्रेस्टिङ छ। त्यसको बारेमा के छ
0: त्यो किसिमबाट चराहरू उडेको चाहिँ देख्छौँ। अब त्यसमा चाहिँ हामीले विशेष गरेर यो लामो बसाइ सराई गर्ने हाँसहरूमा, सारस प्रजातिका चराहरूमा त्यस्तो खालको देखिन्छ। र त्यसको चाहिँ के हो भन्दाखेरि जस्तै अलिकति बलियो धेरै शक्ति भएको चरा चाहिँ सबभन्दा अगाडि बस्ने, उसले चाहिँ आफ्नो शक्ति आफूले सके जतिको समयसम्म चाहिँ उसले झुन्डको अगाडि बसेर, किनकि अगाडि बस्नु भनेको हावालाई चिर्नु हो र हावालाई चिर्नलाई त्यो चरालाई धेरै शक्ति लाग्छ र त्यो शक्ति हुन्जेलसम्म उसले अगाडि बसेर त्यसरी नेतृत्व गर्ने र जब उसको शक्ति कम हुँदै जान्छ, जब ऊ थाक्छ, त्यस पछाडि चाहिँ अर्को चरा आएर त्यो ठाउँ लिने र ऊ चाहिँ त्यो भिए आकारको बिचमा बसेर आराम गर्ने,
1: बिचमा पनि त्यो चेन्ज भइराख्दो रहेछ।
0: त्यसरी त्यो चेन्ज गर्दै गर्दा नै उनीहरूले त्यसरी अगाडि जाने गरेको हामीले पाउँछौँ। त्यो किसिमबाट चाहिँ उनीहरूले बसाइ सराई गर्दाखेरि एक आपस बीचको संचार र व्यवस्थापन चाहिँ त्यसरी गरिरहेको हुन्छ भन्ने खालको अध्ययनहरूले देखाएको छ।
1: सानो चरा भयो, एकदमै ठूलो यात्रा महादेश अथवा समुद्र पनि पार गर्नु पर्यो। अहिले तपाईँले एउटा प्रजातिको त कुरा गर्नुभयो, दिमागको एक पाटो सुत्दाखेरि एक पाटो जाग्छ, त्यसरी पनि आराम गर्छ, तर समग्रमा उनीहरूले थकान मेटाउनको लागि चाहिँ झुण्डमा अगाडिको पछाडि सर्ने भयो। योभन्दा बाहेक अरू के गर्छन् थकानहरू मेटाउनको लागि? बीचमा विश्राम पनि गर्छन् कि अथवा के गर्छन्?
0: सबै चरा प्रजाति चाहिँ धेरै दिनसम्म अथवा धेरै दूरीसम्म चाहिँ एकैचोटि बसाइसराई गर्ने चाहिँ गर्दैनन्। त्यो चाहिँ कुनै कुनै प्रजातिहरूमा मात्र देखिने कुरा हो। प्राय चरा प्रजातिहरू चाहिँ छोटो छोटो दूरी बनाएर बसाइसराई गर्ने, जस्तै आज यो ठाउँबाट हिँड्यो, अब आज जस्तै काठमाडौँबाट हिँडेको चरा अब आज गएर उदाहरणको लागि मात्र चितवन गएर बस्छ, ऊ जानुपर्ने तल हिन्द महासागर वा इन्डियाको कुनै ठाउँमा जान्छ भनौँ, तर ऊ चाहिँ काठमाडौँबाट उडेर एकैचोटि त्यो ठाउँ जाँदैन कि, ऊ चाहिँ चितवनमा गएर आराम गर्छ, चितवनबाट फेरि अर्को कुनै ठाउँमा गएर आराम गर्छ, त्यस पछाडि बल्ल अर्को उसको अन्तिम गन्तव्यमा पुग्छ। त्यो किसिमबाट जसरी हामी लामो दूरीको यात्रा गर्दाखेरि यदि ठाउँ ठाउँमा हामी बास बस्दै जान्छौँ, त्यसरी चराहरू पनि त्यसरी बास बस्दै जान्छन्। प्राय चराहरू अघि भने जस्तै धेरै लामो दूरीको चाहिँ एकैचोटि तय गर्ने चराहरू चाहिँ एकदम कमै मात्र छन्। प्राय चराहरू चाहिँ विश्राम स्थलहरू अथवा आश्रम स्थलहरू खोजेर त्यो ठाउँमा ओर्लिन्छन्, आराम गर्छन्, त्यहाँ दुई दिन तीन दिन एक हप्ता आफ्नो शक्ति पुनर्भरण गर्न उनीहरूलाई कति समय लाग्छ त्यो अनुसारले त्यो ठाउँमा बस्छन् र त्यस पछाडि उनीहरूले आफ्नो अगाडिको गन्तव्यतिर उनीहरू लाग्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ उनीहरूले बसाइसराई चाहिँ विशेष गरेर अझ सानो चराहरूको कुरा गर्ने हो भनेदेखि उनीहरूमा यो धेरै पाइन्छ। लामो दूरीको चराहरू विश्रामस्थल बनाए पनि अलिक टाढा टाढा बनाउने, तर सानो दूरीको चराहरू चाहिँ छोटो छोटो क्षेत्रहरूमा विश्रामस्थल बनाएर अगाडि जाने,
1: त्यो विश्राम स्थलमा पनि केही दिनसम्म पनि बस्ने पनि देखियो होइन, केही समय लामो समय पनि त्यसरी हिँड्दाखेरि चाहिँ उनीहरू विश्राम गर्ने एउटा ठाउँ भयो, त्यो ठाउँबाट अर्को ठाउँमा जाँदा प्राय कुन समय रोजेको पाइन्छ? बिहान बेलुका दिउँसो अथवा उनीहरू चाहिँ सामान्यतया चाहिँ कुन समय रोजेको पाइन्छ? अलिकति
0: सामान्यतया तपाईँले भन्नुभयो त्यस्तो प्रजाति अनुसार त एकदमै फरक पर्छ, तर हामीले सामान्यतया कुरा गर्ने हो भनेदेखि चाहिँ विशेष गरेर ठूला साइजका प्रजातिहरू, हाँसहरू, सारसहरू, चिलहरू, यस्ता खालका चराहरू चाहिँ उनीहरू दिउँसो बसाइसराई गर्न रुचाउँछन् अथवा दिउँसो जान रुचाउँछन्। विशेष गरेर साना आकारका चराहरू चाहिँ रातको समयमा उनीहरूले आफ्नो गन्तव्यतिर लाग्न रुचाउँछन्। यो गरिरहँदाखेरि साना चराहरू जो रातमा यात्रा गर्छन्, रातमा यात्रा गर्ने चराहरू चाहिँ बिहान भइसके पछाडि उनीहरू एउटा विश्राम स्थल उनीहरू रोजिसकेको हुन्छ र दिनभरि त्यो क्षेत्रमा उनीहरूले आफ्नो आहारा खोज्ने, आफू आराम गर्ने त्यो सबै कामहरू दिनभरिमा त्यो गर्छन् र राति फेरि अर्को गन्तव्यतिर लाग्छन् भनेदेखि ठूलो आकारका चराहरूको चाहिँ उनीहरू आफू उडान भर्नको लागि पनि यो पृथ्वीको तातो हावाको सहारा लिनुपर्ने भएको हुनाले दिउँसोको समय रुचाउने गरेको देखिन्छ।
1: त्यस्ता समूहहरूलाई नै कतिखेर हामी बस्ने, कतिखेर खाने, कतिखेर उड्ने प्राय थाहा हुन्छ सबै?
0: यसमा पनि दुई किसिमको छ। अब कति कुराहरू चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुन्छ भनेर पनि भनिन्छ, त्यो चाहिँ अब हाम्रो यो इभोल्युसनको क्रममा जन्मजात यो दिशातर्फ जानुपर्छ अथवा यो कुराहरू खानुपर्छ भन्ने किसिमको चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुने भयो, र कति कुराहरू चाहिँ उनीहरू बसाइसराई गर्दा गर्दै उनीहरूले सिक्दै सिक्दै जाने, र अब एकचोटि बसाइसराई गरिसकेको चराले त अर्कोचोटि जाँदाखेरि पहिला कुन ठाउँमा बसेको थिए, कता चाहिँ सुरक्षित थियो, त्यो सबै कुराहरू उनीहरूले याद गरेर हिँड्छन् भनेर पनि भनिन्छ।
1: हामी हिँड्दै गर्दाखेरि बाटो याद गरेछ, उनीहरू पनि बाटो पनि याद गरेकै हुन्छ।
0: अब ठ्याक्कै यही प्रसङ्गमा मैले जोडिहालेँ, कति चराहरू चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै जुन ठाउँबाट बसाइ सराइ गरेको जस्तै बच्चा उसले जता कोरल्यो भनौँ अथवा जुन ठाउँमा जाडो छल्न गयो उनीहरू अर्को वर्ष पनि त्यही ठाउँमा आइपुग्ने लगभग लगभग त्यही समयमा आइपुग्ने गरेको पनि देखिन्छ। हामी एकचोटि भुटानमा जाँदाखेरि त्यहाँ कालीकण्ठ सारस भन्ने एउटा सारस प्रजातिको चरा छ, यो चाहिँ भुटानमा चाहिँ टिबेटबाट बसाइ सराइ गरेर भुटान आइपुग्छ, नोभेम्बरको समयमा आइपुग्ने भनेर भनिन्छ। र त्यहाँ एउटा फोब्जिगा भ्याली भन्ने एउटा उपत्यका छ, त्यसको माथि चाहिँ एउटा गुम्बा रहेछ। हामीलाई त्यहाँको स्थानीयहरूले के भन्नुभएको थियो भन्दाखेरि त्यो कालीकण्ठ सारस जब त्यो उपत्यकामा आइपुग्छ सबभन्दा सुरुमा चाहिँ उसले त्यो गुम्बाको चक्कर लाउँछ अनि बल्ल उपत्यकामा झर्छ भनेर भन्नुभएको थियो। अब उहाँहरूले चाहिँ त्यसलाई अलिकति धार्मिक हिसाबबाट जोड्नुभयो, त्यसको धार्मिक पक्ष पनि हामीले ननकारौँ, त्यो आफ्नो ठाउँमा छ। तर अब हामीले यसबाट के बुझ्ने हो भन्दाखेरि उनीहरूले चाहिँ आफ्नो भूगोलमा भएका संरचनाहरू पनि याद गर्दा रहेछन् भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्न चाहिँ सक्छौँ।
1: कार्यक्रम बदलिदो नेपालमा अहिले हामी पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौँ चराको बसाई सराईको बारेमा। कार्यक्रममा अब चाहिँ बसाई सराई कसरी गर्छन्, बाटो पहिचान कसरी हुन्छ, यसको वैज्ञानिक रहस्य के हो लगायतका बारेमा चर्चा गरौं। हजारौं किलोमिटर अथवा सयौं किलोमिटर अनजान बाटो भनौं न, अब वर्षमा एकपल्ट जान्छ आउँछ, त्यो उड्दाखेरि चराहरू प्राय झुकिँदैनन् भनिन्छ, उनीहरूको आफ्नो सही बाटो कसरी पहिचान गर्छन्?
0: अब यसमा जो अनुभवी छन् उनीहरूले त्यो समूहलाई डोर्याउने अथवा त्यो समूहलाई अलिकति नेतृत्वदायी भूमिका खेल्ने त त्यो ठाउँमा छँदैछ। त्यो बाहेक पनि हामीले अब एउटा चराको मात्र कुरा गर्छौँ भनेदेखि चाहिँ त्यसमा उनी धेरै कुराहरूले खेलेको हुन्छ। जस्तै सूर्यको दिशा, सूर्य पनि एउटा जसरी हामीले पूर्व पश्चिम भन्नको लागि अथवा समय कति भयो भनेर आकलन गर्नको लागि हामीले सूर्यलाई हेर्छौँ, त्यसरी नै चराहरूले पनि सूर्यको सहायतामा चाहिँ आफ्नो दिशा र आफू जानुपर्ने गन्तव्य कता हो भन्ने कुरा थाहा पाउनको लागि चाहिँ सूर्यलाई प्रयोग गर्छन् भन्ने पनि छ। अर्को चाहिँ ताराहरू, विशेष गरेर रातको समयमा यात्रा गर्ने चराहरूले चाहिँ ताराहरूलाई आफ्नो यात्राको चाहिँ हामीले जसरी कम्पास प्रयोग गर्छौँ त्यसरी नै तारालाई चाहिँ प्रयोग गर्छन् भन्ने खालको पनि अध्ययनहरू छ। विशेष गरेर ताराहरूमा पनि अब तारापुञ्जहरू भए एक, अर्को चाहिँ हामी जुन ध्रुव तारा भनेर भन्छौँ, नर्थ स्टार भनेर भनिन्छ होइन, ध्रुव तारालाई चाहिँ उनीहरूले प्रमुख यो जस मान्छेहरूले पनि सुरु सुरुको समयमा ध्रुव तारालाई नै मुख्य दिशा निर्देशको रूपमा लिन्थ्यो भनेदेखि चराहरूले पनि ध्रुव तारालाई त्यो किसिममा लिन्छ भन्ने अध्ययनहरूले देखाएको छ भनेदेखि अर्को चाहिँ हाम्रो यो पृथ्वीको चुम्बकीय शक्तिलाई पनि चराहरूले चाहिँ देख्न सक्छन् अथवा त्यसलाई चाहिँ उनीहरूले अनुभव गर्न सक्छन् भन्ने खालको पनि अध्ययनहरूले देखाएको छ। त्यसमा चाहिँ चराहरूसँग चाहिँ यो म्याग्नेटो रिसेप्सन गर्ने क्षमता हुन्छ भनेर भनिन्छ। त्यो भनेको पृथ्वीको चुम्बकीय जसरी हामीले चुम्बकहरूले पनि उत्तर दक्षिण भन्नलाई हामीले सहयोग गर्छ, त्यसरी नै चराहरूको दिमागले चाहिँ यो पृथ्वीको चुम्बकीय शक्तिलाई चाहिँ उनीहरूले देख्न सक्छ अथवा अनुभव गर्न सक्छ र त्यही अनुसारले उनीहरूले कता जानुपर्ने हो भन्ने किसिमको उनीहरूले निर्कुल गर्छन् भन्ने पनि छ भनेदेखि अघि भने जस्तै भौगोलिक संकेतहरू र त्यस पछाडि पहिलेको यात्राहरूको अनुभव र अनुभवी यात्रीहरूको साथ, त्यो कुराहरूले पनि भूमिका चाहिँ खेलेको हुन्छ।
1: अहिले तपाईँले जोड्नु भयो यस्तो पहिले ध्रुव तारालाई याद गर्ने भन्ने कुरा, अब त पछिल्लो पुस्ताहरूमा त्यो कुराहरू बिस्तारै अब हो र भन्ने भयो, किनकि हामीले तयार गरेको उपकरण प्रयोग गर्न अभ्यस्त भइसक्यौँ अथवा हामीसँग अरू नक्सा छ, अनेक किसिमको छ, उनीहरूमा चाहिँ त्यो क्षमता चाहिँ शरीरभित्र अथवा जिनमा नै हुन्छ होला कि के होला, यसको वैज्ञानिक रहस्य चाहिँ के होला?
0: अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसलाई चाहिँ अब कति कुरा अघि भने जस्तै कति कुराहरू चाहिँ उनीहरूसँग त्यो जन्मजात नै, जस्तै अब के कुरा चाहिँ उनीहरूसँग जन्मजात हुन्छ भनेर अध्ययनहरूले भनेको छ भन्दाखेरि उनीहरूसँग चाहिँ म यो दिशामा चाहिँ जानुपर्छ है, जस्तै म चाहिँ अब उत्तरमा बस्ने चरा हो भनेदेखि जाडो लागेसँगै म दक्षिण जानुपर्छ है भन्ने चाहिँ उनीहरूको दिमागमा हुन्छ। उनीहरू जन्मजात त्यो चाहिँ अब तपाईँले भन्नुहुन्छ उनीहरूको जेनेटिक ट्रेटमा नै त्यो दक्षिण जानुपर्छ चिसो लागेपछि भन्ने खालको विकास भयो भन्ने खालको पनि भनिन्छ भनेदेखि अर्को चाहिँ अब त्यसले अब कहाँ जाने त ठ्याक्कै भन्ने कुरा चाहिँ उनीहरूले अरूलाई पछ्याउने अथवा चाहिँ अब आफ्नो अनुकूल वासस्थान खोज्दै जाँदाखेरि यो ठाउँमा पुगे कुनै ठाउँमा पुगेपछि यो ठाउँ चाहिँ अब मलाई ठिक हुन्छ भन्ने किसिमबाट त्यो ठाउँमा जाडो कटाउने त्यो किसिमको व्यवहार भएको भन्ने चाहिँ देखिन्छ। र अब ठ्याक्कै जेनेटिक्समा यति यति कुरा छ र त्यसपछि अरू चाहिँ यति यति चाहिँ सिक्ने हो भन्ने खालको, त्यस्तो चाहिँ अब प्रजाति विशेष पनि फरक हुने भयो र अध्ययनहरूले पनि यसलाई एकदम यही हो भनेर ठम्याइदिन सकेको अवस्था चाहिँ छैन।
1: यसमा जोडेको मलाई एउटा लागेको त जस्तो हाम्रोमा विशेष गरी यो वसन्तकालीन अथवा बर्खायाममा आउने चराहरू चाहिँ बच्चाको रलमा प्रजननको लागि धेरै आउने गरेको पाइँदो रहेछ। हिउँदयाममा आउने आएर फर्किन्छन् तर बर्खायामका चाहिँ प्राय जसोले बच्चा कोरल्ने, त्यो बच्चा कोरल्नेहरूमा चाहिँ बच्चा यहाँ कोरलिसकेपछि बच्चा हुर्काएर उनीहरूको अभिभावकले नै लिएर जान्छन् कि कतिपयको चाहिँ अभिभावक एक बाटो जाने फेरि बच्चाहरू पछ्याउँदै जाने, कस्तो किसिमको कुरा हुन्छ त्यो बजराहरू अथवा त्यसको बसाइ सराईलाई हेर्दाखेरि यहाँ जन्मेकाहरू चाहिँ?
0: अब ठ्याक्कै यहीँको प्रजातिहरूको कुरा गर्नलाई यहीँको उदाहरणहरू दिनको लागि हाम्रो त्यो स्तरसम्मको अध्ययनहरू कमै छन् होइन,
1: तर यस्तै मिल्दा जुल्दाहरू
0: त्यस्तै जस्तै अब कोइली प्रजातिका चराहरू विशेष गरेर हामी यो गर्मीयाममा अथवा बर्खायाममा सुन्छौँ र तिनीहरूले यहाँ बच्चा कोरल नै आउने हुन् र उनीहरूको एउटा रोचक नै भन्नुपर्छ यो कुरालाई पनि, अब उनीहरूले अरूको गुणमा अन्डा पारिदिने हो, अरूले हुर्काइदिने हो त्यो बच्चा, तर त्यो बच्चाले अब गर्मी लागे पछाडि म चाहिँ दक्षिण जानुपर्छ भन्ने कुरा चाहिँ अथवा जाडो लागेपछि दक्षिण जानुपर्छ भन्ने कुरा चाहिँ उनीहरूले कसरी बाटो पहिल्याउँछन् भन्ने कुरामा चाहिँ अघि भने जस्तै एउटा चाहिँ उनीहरू आफैलाई थाहा हुन्छ उनीहरूको जेनेटिक्समै चाहिँ अब दक्षिण जानुपर्छ भन्ने खालको हुन्छ भन्ने एउटा पक्ष छ भनेदेखि, अर्को पक्ष चाहिँ के पनि भनिन्छ भन्दाखेरि जो माउहरूले अन्डा पारेर छोडेको छ त्यो माउहरू चाहिँ त्यो गुणभन्दा अथवा त्यो जसको गुणमा अन्डा पारेको छ त्योभन्दा धेरै पर चाहिँ जाँदैनन् भनेर पनि एउटा भनिन्छ र जब त्यो बच्चा पूर्ण रूपमा हुर्किसक्छ र ऊ उड्न सक्ने अथवा ऊ चाहिँ अब बसाइसराई गर्नको लागि रेडी हुन्छ त्यो बेलामा चाहिँ अनि उनीहरूलाई सँगसँगै लैजाने
1: अथवा
0: दोहोऱ्याउने त्यस्तो गरिन्छ, किनकि अब कुकुरको बच्चा त अब त्यहाँ धोबिने चराले हुर्काए पनि जुरेलीले हुर्काए पनि पछि त उसको आवाज त उसले दिने आवाजहरू त कोइलीसँग नै मिल्ने हो, जुन प्रजातिको हो त्यही प्रजातिको कोइलीहरूसँग उसको आवाज मिल्ने भइसकेपछि उसले आफ्नो आवाजहरू त थम्याउन सक्ने भयो।
1: उडानको क्रममा चाहिँ चराहरूले कस्तो खालको गति र उच्चाइहरू कायम गर्छन् विशेष गरी हामीले उडानको कुरा गर्दाखेरि?
0: अब यसमा चाहिँ हामीले यति गतिमा उड्छ अथवा यति उचाइमा उड्छ भन्ने खालको चाहिँ हामीले ठ्याक्कै भन्न चाहिँ सकिँदैन, किनकि त्यो प्रजाति विशेष मात्रै होइन कि त्यो चरा विशेष एउटा चरा विशेष नै पनि फरक पर्ने कुराहरू हो र त्यो वातावरणमा हावा कुन अनुसार चलिरहेको छ भन्ने कुराले पनि असर गर्छ र चराहरूले त्यो जस्तै अघि भने जस्तै हामी अब दक्षिण जाँदैछौँ दक्षिणबाट उत्तरतर्फ हावा आइरहेको छ भनेदेखि सिधै टाउकोमा ठोक्किने भयो नि त, त्यो हुँदाखेरि चाहिँ तिनीहरूको गति कम हुने अथवा त्यस्तो समयमा उनीहरूले बसाइसराईलाई नै एकछिनको लागि स्थगित गर्ने किसिमसम्म पनि गर्छन् भन्ने खालको छ भनेदेखि, विशेष गरेर चराहरूले बसाइसराई गर्नको लागि चाहिँ आफूलाई पछाडिबाट धकेल्ने किसिमको हावालाई चाहिँ कुर्छन् भन्ने किसिमको बुझाइहरू छ, तर अब समग्रमा हामीले सालाखाला भन्ने हो भनेदेखि चराहरू चाहिँ 30-60 किलोमिटर प्रति घण्टाको गतिमा चाहिँ उनीहरूले बसाइसराई गर्छन्, यो चाहिँ सालाखाला अब सबै प्रजातिलाई जोड्न मिलेन, सरदरमा चाहिँ त्यति गर्छन् भन्ने भयो र उचाइको सन्दर्भमा पनि त्यही नै हो, उचाइको सन्दर्भमा पनि हामीले सबै प्रजाति अथवा यो प्रजाति नेपाल आउने प्रजातिहरू यति उचाइमा उड्छन् भारत जाने प्रजातिहरू यति उचाइमा उड्छन् भन्ने किसिमबाट चाहिँ भन्न सकिँदैन भन्न मिल्दैन पनि, तर अब विशेष गरेर नेपालमा आउने एउटा प्रजातिको चरा जसलाई हामी खोया हाँस भनेर भन्छौँ बार हेडेड गुज भनेर, बार हेडेड गुज चाहिँ अब भन्नलाई चाहिँ सगरमाथै कटेर आउँछन् भनेर भनिन्छ तर हिमाल कटेर आउने चाहिँ हो, सगरमाथै कट्छन् कि कट्दैनन् भन्ने चाहिँ अध्ययनहरूले अहिलेसम्म देखाइसकेको छैन, अब यो बार हेडेड गुज जुन खोया हाँसको कुरा गरेँ मैले त्यो चाहिँ अहिलेसम्म यो गिनिज बुक अफ वर्ल्ड रेकर्ड भन्छौँ नि हामी, त्यसले चाहिँ सबैभन्दा उचाइमा उठ्ने चराको रूपमा यसलाई दिइरहेको छ र यसको अधिकतम उचाइ चाहिँ यो 9000 मिटर माथि पनि उड्छ भन्ने
1: भयो,
0: तर अब त्यो भनिरहँदाखेरि फेरि अध्ययनहरूले अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसको अधिक अब जस्तै सेटेलाइट ट्याग गरेको चराहरूको अधिकतम यसले लिएको उचाइ चाहिँ 7300 आसपासको उचाइसम्म चाहिँ यसले लिएको भन्ने देखिन्छ अधिकतम चाहिँ, तर प्राय जसो चाहिँ यो खोया हाँस चाहिँ 5000-6000 बीचमा चाहिँ यसले उडान भर्छ भन्ने किसिमको चाहिँ तथ्याङ्कहरू छ।
1: रातिको समयमा उड्ने र दिउँसोको समयमा उड्ने चराहरू छन् उनीहरूको यात्रा गर्ने तरिकामा चाहिँ केही भिन्नता हुन्छ कि हुँदैन?
0: जस्तै अब रातमा उड्ने चराहरू चाहिँ दिनमा आराम गर्ने र आहारा खोज्ने खाने गर्छन् भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ उनीहरूले खाने कुराहरू चाहिँ दिनमै खोजेर खानु पर्यो र उनीहरू रात चाहिँ विशेष गरेर आराम गर्नको लागि मात्र बास बस्नलाई मात्र प्रयोग गर्ने जस्तो देखिन्छ। अर्को चाहिँ एउटा अघि मैले भनेको थिएँ राति उड्ने चराहरू चाहिँ विशेष गरेर साना आकारका हुन्छन् र दिउँसो उड्ने चराहरू चाहिँ विशेष गरेर ठूला आकारका हुन्छन् भनेर भनेको थिएँ। साना चराहरू चाहिँ किन राति यात्रा गर्न रुचाउँछन्, किन राति यात्रा गर्न चाहिँ उनीहरूको प्राथमिकतामा पर्छ भन्दाखेरि राति चाहिँ उनीहरू सिकारी चराहरूबाट बच्ने सम्भावना धेरै उच्च हुन्छ। दिउँसो यात्रा गर्दाखेरि चाहिँ सिकारी चराहरू पनि सक्रिय भइरहने अवस्था भयो, त्यो हुँदाखेरि उनीहरू सिकारी चराहरूले देख्ने शिकार गर्ने सम्भावना धेरै हुने भएको भएले एउटा त्यो सुरक्षाको हिसाबबाट पनि साना चराहरूले चाहिँ रातको समयलाई प्राथमिकता दिएको देखिन्छ। र अनि अर्को चाहिँ यो दिनमा उड्ने चराहरूले चाहिँ यो अघि भने जस्तै थर्मल इनर्जी भन्छौँ हामी, जमिनको हावा तापेसँगै त्यो हावा माथि जाँदाखेरि यो दिनमा उड्ने चराहरू विशेष गरेर ठूला आकारका चराहरूले चाहिँ त्यो जुन माथि गइरहेको तातो हावालाई प्रयोग गरेर तिनीहरूले पनि उचाइ लिनको लागि चाहिँ त्यो हावाहरू प्रयोग गर्ने र त्यस पछाडि माथिबाट सिधै ग्लाइड गरेर जाने, त्यो गर्दाखेरि चाहिँ उनीहरूले कम शक्तिमा अधिकतम दूरी उनीहरू यात्रा गर्न सक्ने भए, त्यो किसिमको पनि उनीहरूले त्यो फरक रात र दिनमा गर्ने पाइन्छ भनेदेखि। अर्को चाहिँ अघि भने जस्तै अब रातमा यात्रा गर्ने चराहरूले चाहिँ तारा चन्द्रमा उनीहरू चाहिँ भूगोलको कम सहारा हुने भयो किनकि भूगोल रातमा देख्नलाई गाह्रो हुने भयो, त्यही भएर तारा चन्द्रमा र पृथ्वीको चुम्बकीय शक्तिहरूलाई उनीहरूले मुख्य दिशा निर्देशकको रूपमा लिन्छ भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ सूर्य भूगोल र पृथ्वीको चुम्बकीय शक्तिलाई मुख्य दिशा निर्देशकको रूपमा लिने गरेको अध्ययनहरूले देखाएको छ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी चराहरूको बसाई सराई बारेमा नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी चराहरूको बसाई सराई बारेमा नेपाल पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो बसाई सराई पूर्वको पूर्व तयारीको बारेमा चर्चा गरौं। हामी सामान्यतया बसाई सर्नु पर्यो भनेदेखि हाम्रा घरमा भएका व्यवस्थापनको कुरा अथवा सामान्य रूपमा हामी दशैंमा यहाँबाट घर जानु पर्यो, एक हप्तालाई गाउँ जानु पर्यो भने पनि धेरै कुरा बन्दोबस्त गर्छौं। चराहरूको यो बसाई सराईमा चाहिँ त्यस्ता बन्दोबस्तीका कुराहरू केही पाइन्छन् कि पाइँदैनन्?
2: अवश्य पाइन्छ सर। किन भन्दाखेरि अब बिना तयारी कसैले के काम गर्छ भने त्यो सफल हुने सम्भावना कमै हुन्छ भने जस्तै चराहरूको सन्दर्भमा पनि उनीहरूले तयारी गरेको देखिन्छ। विशेष गरेर उनीहरूले शरीरको तयारी गर्छन्। शरीरको तयारी कसरी गर्छन् भन्दाखेरि उनीहरू बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाल्ने, खाना धेरै खाँदाखेरि पनि धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने, त्यो गर्दाखेरि अब यो बसाई सराईको क्रममा कतिपय चराहरूले धेरै यो फलहरू खान रुचाउँछन् भन्ने खालको पनि छ अध्ययनहरूमा। त्यो हुँदाखेरि त्यसले चाहिँ शरीरमा धेरै बोसो जम्मा गर्ने र त्यो शरीरमा धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्न नपरोस्, धेरै खानाको लागि उसले समय खेर फाल्न नपरोस् भनेर बोसो जम्मा गर्ने र त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ भनेदेखि अर्को चाहिँ यो अब कति समूहमा उड्ने चराहरू पनि बच्चा कोरोल्ने समयमा चाहिँ उनीहरू समूहबाट भिन्न भिन्न छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि त्यही आफ्नो झुण्ड झुण्डमा फर्किने त्यस्तो पनि गरेको देखि
1: भनेको कुनै एउटा ठाउँमा भेला हुने भने
2: हजुर अब यात्रा गर्ने बेला भयो, अब भेला हुनु पर्यो, भेला हुँ भन्ने
1: बेला हुन्छ, त्यसको ठाउँ हुन्छ होला कि अथवा एक किसिमले जुट्दै जुट्दै आउँछन् कि हुन्छ होला? अब अध्ययनहरूले केही देखाएको छ
2: त्यो चाहिँ अब त्यही प्रजातिभित्र पनि फरक फरक हुन्छ। जस्तै अब बच्चा हुर्काउनको लागि टाढासम्म गएकाहरू उनीहरू पहिला त्यो अलि धेरै जता जम्मा भएका छन् उनीहरू त्यता आउने भए, नजिक नजिक भएकाहरू चाहिँ त्यतै वरपर जम्मा हुने जस्तो भयो। त्यो किसिमबाट चाहिँ त्यो चाहिँ अब प्रजातिहरू चराहरू कुन ठाउँसम्म उनीहरू फैलिएका छन्, कति टाढासम्म फैलिएका छन् भन्ने कुराले पनि निर्कुल गर्छ। र एउटा अर्को रोचक कुरा चाहिँ यो बसाई सराई गर्न अगाडि चराहरूले आफ्नो जुन अङ्गहरू चाहिँ अलिकति कम प्रयोग हुनेवाला छ अब बसाई सराईको क्रममा, जसरी उनीहरूले अब धेरै खाना खाएर पाचन गर्न नपर्ने भइसके पछाडि उनीहरूको पाचन प्रणालीका कति अङ्गहरू चाहिँ उनीहरूले त्यसलाई चाहिँ सानो बनाउँछ भनेर पनि भनिन्छ। अनि त्यो सानो बनाएर अनि त्यो खाली ठाउँ चाहिँ एक त बोसोले भर्ने भयो, अर्को चाहिँ त्यसले उसलाई अझ हलुको बनाउन सहयोग गर्ने भयो, त्यो पनि गर्ने गरिन्छ भनेर अध्ययनहरूले देखाएको छ भनेदेखि अर्को चाहिँ यो अब जसरी उडान भर्नको लागि उनीहरू उड्नको लागि चाहिँ उनीहरूको जुन यो फ्लाइट मसल भनेर भन्छौँ हामी, यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् भन्ने पनि भन्ने गरिन्छ, ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयार चाहिँ उनीहरूले त्यसरी गर्छन् भनेदेखि अब केही केही चराहरूमा चाहिँ यो अब जुन नयाँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाई सराईमा भाग लिँदैछन् तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ। फेरि अब त्यो सबै चराहरूमा चाहिँ होइन, तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ, त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ भनेदेखि अब वातावरणीय हिसाबबाट चाहिँ फेरि चराहरूले के कुराहरू ध्यान दिन थाल्छन् भन्दाखेरि दिनको लम्बाइ कति छ, दिनको लम्बाइ छोटिँदै छ कि लम्बिँदै छ कि त्यो कुराहरू ध्यान दिने, त्यस पछाडि तापक्रमहरू ध्यान दिने, अनि हावाको दिशा कता हावा बहिरहेको छ, हावा कति गतिमा बहिरहेको छ, र त्यस पछाडि समग्र त्यो जुन ठाउँमा उनीहरू अहिले बसिरहेका छन् त्यो ठाउँको वासस्थानको क्वालिटी चाहिँ कस्तो छ, त अब चाहिँ यो ठाउँमा बसिरहन ठिक छ कि जाने बेला भयो भन्ने किसिमको, त्यो किसिमको पनि उनीहरूले वातावरणलाई हेरिरहने, बसाइसराई गर्ने समय भयो कि भएन भन्ने तयारी गरिरहने चाहिँ देखिन्छ।
1: त्यसँगै यात्रामा निस्किनु अघि उनीहरूले आफ्नो समय अथवा मौसमको अनुकूलता यस बारेमा चाहिँ कतिको अनुमान गर्छन्?
2: यो सन्दर्भमा चाहिँ उनीहरूले ठ्याक्कै अब त्यही कुरालाई यो हामीले मौसम पूर्वानुमान गरे जस्तो उनीहरूले त्यही कुरालाई मौसमकै लागि मात्र पूर्वानुमान गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ अझै पनि प्रश्न चाहिँ छैन। तर के चाहिँ बुझ्न सकिन्छ भन्दाखेरि जस्तै उनीहरूले हावाको गति अथवा हावाको दिशा त्यस पछाडि तापक्रमहरू यिनीहरूलाई उनीहरूले हेर्नु कस्तो छ हामीलाई ठिक छ कि छैन भने उनीहरूले जाँच गर्नु त्यसले नै के हामीले बुझ्न सक्छौँ भन्दाखेरि उनीहरूले चाहिँ मौसमको पूर्वानुमान अथवा यात्रा गर्नको लागि मौसम ठिक छ कि छैन भनेर उनीहरूले आफ्नो अनुभवको आधारमा त्यो पूर्वानुमान लाउँछन् भनेर चाहिँ हामीले विश्वास गर्न चाहिँ सक्छौँ।
1: बाटोमा उड्दै जाँदा पनि बीचमा कतैतिर एकदमै मौसम बिग्रियो भने उनीहरू एउटा सुरक्षित ठाउँमा अवतरण भएर बस्ने गरेको चाहिँ पाइएको छ कि
2: त्यो चाहिँ लगभग सबै प्रजातिका चराहरू जो बसाइसराई गर्छन् तिनीहरूले चाहिँ यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर त्यो ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने आफूलाई चाहिने आरामहरू गर्ने त्यो किसिमको गर्ने गरेको पाइन्छ। अब त्यो कस्तो कुराले पनि त्यसलाई देखाउँछ भन्दाखेरि जस्तै कति चराहरू जुन चराहरू चाहिँ यो ठाउँमा आउँदैन यो ठाउँमा देखिँदैन भनेको चराहरू कहिलेकाहीँ मौसम बिग्रेको बेलामा त्यो ठाउँमा भेटिन्छन्। त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो मौसम बिग्रेको हुनाले त्यो चाहिँ आराम गर्न अथवा त्यो मौसमको अनुकूलता कुर्नको लागि चाहिँ त्यो ठाउँमा आएको हो भन्ने खालको हामीले बुझ्न सक्छौँ। त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन् किनकि मौसमलाई नजरअन्दाज गर्ने बित्तिकै आफ्नो ज्यानसँग खेलेको बराबर हुन्छ।
1: त्यसँगै उडान शुरू भइसकेपछि केही संख्याहरू त्यतैतिर छुट्ने सम्भावना रहन्छ कि रहन्छ?
2: त्यो सम्भावना चाहिँ रहन्छ सर, किन पनि भन्न सकिन्छ भन्दाखेरि त्यस्ता खालका अभिलेखहरू छन्। यो चराहरू त गइसक्नुपर्ने हो, जस्तै नेपालकै सन्दर्भमा पनि यो चराहरू त गइसक्नुपर्ने हो भन्ने अनुसन्धानकर्ताहरूलाई अथवा चरा खोज गर्ने चरा हेरिरहने जति पनि हुनुहुन्छ उहाँहरूलाई यो चरा चाहिँ अब यहाँबाट गइसक्नुपर्ने समय भयो भन्ने बेलामा पनि त्यो चराहरू भेटिरहेको अवस्थाहरू पनि छ। र कति सन्दर्भमा चाहिँ यो कस्तो पनि हुने रहेछ भन्दाखेरि छुट्नुको कारण चाहिँ जस्तै अब ठ्याक्क बसाइसराई गर्ने बेलामा बिरामी भइदियो भनेदेखि झुण्डले चाहिँ उसलाई धेरै लामो समय कुर्दैन, त्यो चरा अब त्यही समय त्यही बस्छ, पछि स्वस्थ भयो रोग निको पार्न सक्यो भनेदेखि पछि एक्लै अथवा अरू छुट्टै फुटेका अरूसँग मिलेर बसाइसराई गर्छन्। होइन अब सकिएन ऊ स्वस्थ हुनै सकेन भनेदेखि अब त्यसमा केही अरू उपाय रहँदैन।
1: त्यसै गरी बाटोमा उड्दै जाँदाखेरि चाहिँ हामीले अनुमानित सरदर कति प्रतिशत जति चराहरू गन्तव्यमा पुग्छन्, कति बाटोमै मारिन्छन् मर्छन् शिकारको शिकार बन्छन्, यस्तो किसिमको केही अध्ययन भएको छ?
2: यो चाहिँ प्रजाति अनुसार फरक पर्ने कुरा भयो। जस्तै एउटा सारस प्रजाति छ, नेपालमा त पाइने थिएन, इन्डियामा पाइने थियो, इन्डियामा पाइने थियो, मैले थियो किन भने भन्दाखेरि अहिले पाइँदैन त्यो। र त्यसको प्रमुख कारण चाहिँ के रहेछ भन्दाखेरि उसको बाटोमा शिकार हुने रहेछ। त्यो बाटोमा शिकार हुने हुँदाखेरि त्यो चाहिँ अब कि त भारततिर आउने सबै नै मारियो भनेर बुझ्नु पर्यो, कि त त्यो खतरा धेरै भइसकेपछि उनीहरूले बाटो मोडे भनेर बुझ्नु पर्यो हामीले। त्यो हुँदाखेरि अब कति प्रतिशतसम्म भन्ने हुँदाखेरि चाहिँ कति ठाउँमा 7% नै घटेको रेकर्डहरू पनि छ। कति प्रजातिहरूको सन्दर्भमा चाहिँ बाटो बीचमा हराउने संख्या चाहिँ यति नै भनेर यकिन गर्न चाहिँ गाह्रै छ, किनकि अब यति संख्या यहाँबाट उडेर यहाँ जाँदाखेरि अब किनकि
1: हराउँछन् मारिन्छन् अथवा शिकार बन्छन् भनेर चाहिँ हामीले त्यो अनुमान गर्न चाहिँ सक्छौँ धेरै प्रजातिहरू।
2: जस्तै अब नेपालकै सन्दर्भमा पनि हामी कहाँ बगाले बगेडी भन्ने एउटा चरा आउँछ जाडोमा, र बगाले बगेडी भन्ने चरा चाहिँ विशेष गरेर हाम्रो तराईका घाँसे मैदान र यो खेतीयोग्य क्षेत्रहरूमा तिनीहरू जाने गर्छन्, र विशेष गरेर समय हुन थाल्यो अब धानको बिउहरूदेखि लिएर खान्छन्, राति बस्नलाई चाहिँ उनीहरू एउटै झुण्डमा एउटै ठाउँमा बस्न जान्छन्, र शिकारीहरूले चाहिँ त्यसको मौका छोपेर सम्पूर्ण त्यो झुण्डलाई नै उनीहरूले पासो हालेर पुरै झुण्ड नै समाएर त्यो बगाले बगेडीलाई बगाले बगेडीसँगै अब त्यो सँगसँगै अरू जे जे चराहरू पासमा पर्छन् सबै नै उनीहरूले मार्ने भए, त्यो किसिमको हाम्रो नेपालमै पनि भइरहेका घटनाहरू छन्। र यसमा अब हामी अनुसन्धानकर्ताहरू अनि संरक्षणमा लाग्ने संस्थाहरूले सम्बन्धित निकायहरूलाई झकझगाउनेदेखि लिएर स्थानीयहरूलाई जनचेतना फैलाउनेदेखिका कार्यहरू त गर्दैछौ, तथापि पनि रोक्न अझै पनि मुस्किल नै भइरहेको छ।
1: कार्यक्रम बदलिलो नेपालमा अहिले हामी पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ बसाइसराईमा देखेका यिनै चुनौतीहरू विशेष गरी प्राकृतिक र मानव सृजित समस्याहरूको बारेमा कुरा गरौं। विशेष गरी भन्दाखेरि एउटा शिकार गर्ने मान्छेले भयो, प्राकृतिक प्रकोपहरू केही कारणले पनि वर्षा ठूलो भयो हिमपात भयो भने पनि समस्या होला, ती लगायत अन्य चुनौतीहरू चराको बसाइसराईमा देखेका चुनौतीहरू के छन्?
2: चराहरूलाई चाहिँ बसाइसराईको बेलामा के कस्ता समस्याहरू आइपर्छन् भनेर हामीले हेर्ने हो भनेदेखि तपाईँले भन्नुभयो यस्तै खराब मौसम र प्राकृतिक विपत्ति चाहिँ ठूलो चुनौती हो र त्यो थियो छ र पछि पनि हुनेछ प्राकृतिक खराब मौसम र प्राकृतिक विपत्तिहरू किन पनि उनीहरूलाई एउटा चुनौती हुन्छ भन्दाखेरि अब हामीले यसो हेर्दाखेरि मौसम बिग्रिँदाखेरि कुनै सुरक्षित अघि भने मैले भने जस्तै कुनै सुरक्षित ठाउँमा गएर उनीहरूले आहार खोज्छन् आराम गर्छन् पछि फेरि फर्किहाल्छन् भनेपछि त्यसलाई चुनौतीको रूपमा किन लिने भन्ने पनि एउटा हुनसक्छ तर त्यसलाई अझ मिहिन ढङ्गमा हेऱ्यौँ भनेदेखि चाहिँ प्राकृतिक विपत्तिहरूले वासस्थानहरू बिगार गरिदिएको हुन्छ कति सन्दर्भमा अब जस्तै अस्तिको हाम्रो बोटेपछि बाढीकै कुरा गर्ने हो भनेदेखि त्यसले अब हाम्रो सामाजिक रूपमा मानवीय रूपमा जति क्षति पुर्यायो त्यो त कुरा गरेर साध्य भएन चराहरूको वासस्थानको हिसाबबाट अथवा सम्पूर्ण जैविक विविधताको वासस्थानको हिसाबबाट पनि कुरा गर्ने हो भने त्यसले त केही बाँकी राखेन नि त भनेपछि त्यो त्रिशुली हुँदै आउने चराहरूले त अब उनीहरू कहाँ बस उनीहरू जुन ठाउँमा बस्ने गरेका थिए त्यो बास त नभेट्ने भए भने पछाडि उनीहरू अन्ततिर मोडिनुपर्ने आवश्यकता पनि हाम्रो बोटेपछि बाढीकै कुरा गर्ने हो भनेदेखि त्यसले अब हाम्रो सामाजिक रूपमा मानवीय रूपमा जति क्षति पुर्यायो त्यो त कुरा गरेर साध्य भएन चराहरूको वासस्थानको हिसाबबाट अथवा सम्पूर्ण जैविक विविधताको वासस्थान

0: ठाउँमा जाँदाखेरि उनले अझ धेरै खतराहरू भोग्नुपर्ने अवस्था आउँछ। अर्को चाहिँ प्राकृतिक शिकारीहरू पनि त हुन्छन् चराहरूको, त्यो पनि एउटा उनीहरूको लागि चुनौती चाहिँ हो। अब त्यसलाई चाहिँ हामीले प्रकृति भनेरै छोडिदिन पर्छ। अर्को चाहिँ रोग र रोग व्याधि पनि उनीहरूको लागि एउटा ठूलो चुनौती चाहिँ हो। यो बसाइ सराईको क्रममा विशेष गरेर अघि हामीले कुरा गरे जस्तै धेरै चराहरू एउटै ठाउँमा आउने गर्छन् यो समयमा। विशेष गरेर जाडो छल्न आउने चराहरू त जुन वासस्थानमा उनीहरू जुन अन्तिम गन्तव्य उनीहरूको हुन्छ त्यो ठाउँमा हजारौं लाखौंको संख्यामा उनीहरू एकै ठाउँमा बस्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ यदि कुनै चरा केही रोगबाट संक्रमित छ, कुनै परजीवीबाट संक्रमित छ भनेदेखि त्यो चाहिँ अरूमा फैलिने सम्भावना पनि उच्च हुन्छ यो समयमा। र अब प्राकृतिक चुनौती समस्याहरू त त्यो प्रकृति आफैले पनि त्यसको समाधान गरिदिन्छ। र अब मानव सिर्जित चुनौतीहरू चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो जस्तो लाग्छ। र विशेष गरेर हामी मानव सिर्जित समस्याहरूमा चाहिँ यो समग्रमा नै मानवको सब गतिविधिहरूले समग्रमा नै के गरेको छ भन्दाखेरि वासस्थानको ह्रास गरेको छ। वासस्थान कति वासस्थान त विनाशै भएको छ, कति वासस्थानहरू टुक्रा टुक्रा भएका छन्, अनि अब समग्रमा चाहिँ त्यसले वासस्थानको जुन क्वालिटी छ त्यसलाई चाहिँ ह्रास गरिदिएको छ। र त्यसले गर्दाखेरि चाहिँ जस्तै अब कुनै एउटा ताल भनौँ न, कुनै एउटा तालले जाडोयाममा पहिला 8,000-10,000 चराहरू त्यसले चरा त्यहाँ आएर बस्थ्यो भनेदेखि आज भोलिको मानवीय क्रियाकलापले गर्दाखेरि चाहिँ त्यो ठाउँमा अब चराहरू घटेर 1,000-2,000 झरेको त्यस्तो खालको तथ्याङ्कहरू हामीसँग छ। त्यो चाहिँ एउटा ठूलो चुनौती हो। अर्को चाहिँ यो अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो तर्फबाट चाहिँ हामीले हाम्रो ठाउँ हाम्रो सहरलाई एकदम सजाएको जस्तो देखिन्छ, तर चराहरूको लागि चाहिँ एकदमै त्यो नकारात्मक प्रभाव पार्ने चाहिँ अर्को भनेको यो हामीले जुन आजभोलि रातको समयमा पनि एकदम उज्यालो हुने गरेर बत्तीहरू ठाउँ ठाउँमा राखिरहेका छौँ, अथवा कति ठाउँमा सजाउनकै लागि पनि राखिएको छ। अब आवश्यक परेको ठाउँमा त राख्नु पर्यो, सजाउनकै लागि रातभरिसम्म बत्ती बालिदिने खालको त्यस्तो खालको ले चाहिँ विशेष गरेर रातमा बसाइसराई गर्ने चराहरूको लागि चाहिँ त्यसले ठूलो चुनौती थपिएको छ भन्ने खालको अध्ययनहरूले देखाएको छ। र अर्को चाहिँ यो भवनको डिजाइनहरू नयाँ आउँदै गर्दाखेरि प्राय भवनहरू अब सिसाको मात्र राखेर बनाउन थालेका छन्, र यो चाहिँ चराहरू विशेष गरेर बसाइसराई गर्नेको लागि मात्र होइन कि लगभग समग्र चराहरूकै लागि नै एउटा ठूलो चुनौतीको रूपमा चाहिँ यो भवनको यो सिसाहरू राखेको भवनहरू पनि हो। किनकि चराहरूलाई थाहा हो सिसामा त अब त्यो पछाडिकै वातावरण वातावरण जुन छ त्यही वातावरण त्यसमा देखिरहने भएपछि उनीहरूले त्यहाँ त उनीहरू जान मिल्छ भनेर जान्छन् र ठोक्किन्छन्। ठोक्किँदाखेरि चाहिँ चराहरू अब प्रायः चराहरू त मर्छन् नै, नभए पनि घाइते हुन्छन्, कसैको पखेटा भाँचिन्छ, कसैको टाउकोमा चोट लाग्छ, त्यो हुँदाखेरि चराहरूलाई त्यसले धेरै नकारात्मक असर गरेको देखिन्छ। र यो कुरा अब नेपालमा त भर्खर सुरु हुँदैछ, तर विदेशमा यसले एकदम ठूलो रूप नै लिन्छ। यसले लाखौंको संख्यामा चराहरू मर्छन् भन्ने खालको तथ्याङ्कहरू आउँछ। र त्यसको लागि चाहिँ यो अहिले केही वर्ष यता चाहिँ यो विश्वभरि नै ग्लोबल बर्ड रेस्क्यू डे भनेर रेस्क्यू विक भनेरै मनाउँछ। खासमा यो यो यो वर्ष चाहिँ सेप्टेम्बर महिनाको तेस्रो हप्तामा त्यो मनाइयो। त्यसमा चाहिँ के गरिन्छ भन्दाखेरि चराहरू कतै बाटोमा कतै ठोकिएको घाइते अवस्थामा भेटिएको छ भनेदेखि त्यसको अथवा मरेकै अवस्थामा छ भने पनि त्यसको अभिलेखहरू राख्ने, अब घाइते अवस्थामा भेटिएका चराहरूको त उपचारको लागि पहल गरिदिने त्यस्तो खालको गतिविधिहरू गरिन्छ। र अर्को चाहिँ अघि हामीले धेरै कुरा गर्यौं यो चोरी यो शिकार गर्ने मान्छेहरूले शिकार गर्ने पनि ठूलो चुनौती हो। अरू समग्रमा प्रदूषण जलवायु परिवर्तन पनि चराको लागि चाहिँ ठूलो खतराको रूपमा अहिले देखिरहेको छ।
1: यो कुरालाई छोटोमा प्रदूषण र जलवायु परिवर्तनले चाहिँ उनीहरूको विशेष गरी कस्तो पक्षहरूलाई नकारात्मक हानि पुर्याएको छ?
0: प्रदूषणको सन्दर्भमा चाहिँ विशेष गरेर अब जाडोयाममा नेपालमा आउने चराहरूको कुरा गर्छौं भनेदेखि त्यो चाहिँ प्राय जसो पानी चराहरू हुन्, र पानीमा बस्ने चराहरूको लागि चाहिँ जब पानी प्रदूषित हुन्छ त्यो बेलामा चाहिँ त्यसले समग्रमा त्यसको यहाँको वासस्थानमा ह्रास ल्याइदियो। त्यसले गर्दा उसले खाना कम पाउँछ, उसले आफू डुल्ने अथवा आफूले गर्ने गतिविधिहरूमा उसले त्यति जुन किसिमको उसले प्राकृतिक रूपमा उसले गर्नुपर्ने थियो त्यो गर्न पाउँदैन।

0: इन्डियामा एउटा के पनि केस भएको छ भन्दाखेरि पानी प्रदूषित हुँदाखेरि हजारौंको संख्यामा एउटै तालमा चराहरू मरेको सम्मको पनि घटनाहरू भएको छ। त्यो कारणले गर्दा अब त्यसमा चाहिँ विशेष गरेर यो एक किसिमको ब्याक्टेरिया त्यो प्रदूषणले गर्दाखेरि एक किसिमको ब्याक्टेरिया फैलिँदाखेरि चाहिँ हजारौंको संख्यामा चराहरू मरेको देखिन्छ भनेदेखि अब जलवायु परिवर्तनको त हामीले कुरा गरेर साध्य नै छैन। यो चराहरू विशेष गरेर उनीहरूले बसाइसराइ गर्ने त तापक्रम हेरेर अनि त्यस पछाडि हावाको गतिहरू हेरेर अनि पानीको पानी पर्ने सम्भावना छ छैन भन्ने कुराहरू विशेष गरेर चराले बसाइसराइ गर्ने समयमा कम नै पानी परिरहेको समयमा उनीहरूले बसाइसराइ गर्ने गरेको देखिन्छ। अब यो जलवायु परिवर्तनले गर्दाखेरि तापक्रममा पनि परिवर्तन आयो, तापक्रममा परिवर्तन सँगसँगै अब फूल फुल्ने सिजनमा परिवर्तन आयो अनि त्यो हुँदाखेरि चाहिँ जस्तै अब यो पहिला यो समयमा यो फूल फुल्छ यो फूल खाने चराले चाहिँ त्यही समयमा उसले बच्चा कोरल्छ त्यस्तो खालको सम्बन्धहरू भइरहेको हुन्छ। तर त्यो फूल छिटो फूल दिने अथवा ढिलो फूल दिने बित्तिकै जुन चराले आफ्नो बच्चा कोरल्नु पर्ने समय थियो त्यो समयमा उसले खाना नपाउने भइसकेपछि उसले चाहिँ त्यो बच्चालाई हुर्काउने अथवा बच्चालाई चाहिँ बचाउने सम्भावना कम हुन्छ। त्यसले त्यो किसिमबाट पनि चराहरूमा असर परेको देखिन्छ भनेदेखि अब तापक्रमको हावाको गतिहरूलाई हेरेर बसाइसराइ गर्ने चराहरूको त त्यो परिवर्तन हुने बित्तिकै उनीहरूको बसाइसराइको त्यो रुटिनै बिग्रेको जस्तो हुने भयो।
1: यी मानव सृजित विशेष गरी चुनौतीहरू लगायत अन्य चुनौतीहरूबाट बसाइसराइ गर्ने चराहरूलाई बचाउन चाहिँ अन्तर्राष्ट्रिय स्तरमा अथवा नेपालमा पनि कस्ता नीतिगत व्यावहारिक प्रयासहरू भइरहेका छन् र अब कस्तो प्रयासहरू आवश्यक पर्छ अन्त्य चरणमा हामी कुराकानी गर्दा
0: अन्तर्राष्ट्रिय तौरमा चाहिँ अघि पनि मैले भने जस्तै यो हाम्रो जुन अन्तर्राष्ट्रिय चराको एउटा साझेदारी संगठन छ बर्डलाइफ इन्टरनेसनल भनेर त्यसले चाहिँ यो चराहरूको हामी अंग्रेजीमा चाहिँ फ्लाइवे भन्छौँ हामीले चाहिँ त्यसलाई नेपालीमा उडान मार्ग भनेर चाहेका छौँ र यो फ्लाइवे बर्डलाइफ इन्टरनेसनलले चाहिँ विश्वभरि फ्लाइवेहरूलाई पहिचान गरेको छ। फ्लाइवे भनेको कस्तो भन्दाखेरि अघि हामीले सुरुबाटै कुरा गरे जस्तै चराहरूले बसाइसराइ गर्नको लागि चाहिँ उनीहरूले जथाभावी बसाइसराइ गर्दैनन्, उनीहरूले एउटा बाटोलाई उनीहरूले फलो गर्छन्, एउटा त्यही बाटोलाई पछ्याउँदै पछ्याउँदै
1: निश्चित बाटोहरू छन्,
0: हजुर त्यस्ता निश्चित बाटोहरू छन् र त्यो बाटोहरूलाई पहिचान गरेर वर्ल्ड लाइफ इन्टरनेसनलले चाहिँ फ्लाइवे उडान मार्गहरू भनेर पहिचान गरेको छ। यसमा चाहिँ विशेष गरेर यो थल भनौँ न होइन जल नभइकन यो थल टेरेस्ट्रियल भन्छौँ नि हामी यो त्यसमा चाहिँ चारवटा उडान मार्गहरू चाहिँ पहिचान विशेष मुख्य चाहिँ चारवटा पहिचान गरेको छ। त्यसमा चाहिँ एउटा हाम्रो दक्षिण अमेरिका र उत्तर अमेरिका जोड्ने त्यो क्षेत्रलाई त्यसलाई चाहिँ अमेरिकी उडान मार्ग भनेर पहिचान गरेको छ, त्यसलाई चाहिँ अमेरिकन फ्लाइवेज भनेर नामाकरण गरिएको छ। अर्को चाहिँ युरोप र अफ्रिका जोड्ने उडान मार्ग छ, त्यसलाई चाहिँ अफ्रिकन युरेसियन फ्लाइवे भनेर नामाकरण गरिएको छ। अर्को चाहिँ यो हाम्रो आर्टिक क्षेत्र त्यस पछाडि यो उत्तरी एसियाको क्षेत्रहरू भन्नु पर्यो, त्यसलाई चाहिँ यता यो प्रशान्त महासागरसँग हुँदै हुँदै तल अस्ट्रेलियासम्म जाने, त्यसलाई इस्ट एसियन अस्ट्रेलेसियन फ्लाइवे भनेर नामाकरण गरिएको छ। र अनि नेपाल पर्ने चाहिँ अर्को फ्लाइवे छ, यसलाई चाहिँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर भन्छौँ। सेन्ट्रल एसियन फ्लाइवेले चाहिँ यो उत्तरी एसिया भनेर हामी अब रुस मंगोलिया काजाकस्तानहरू भयो र त्यसलाई त्यहाँबाट लिएर चाहिँ हाम्रो यो हिन्द महासागर इन्डियन ओसियनसम्म यो इन्डियन सब कन्टिनेन्टलाई जोड्ने अर्को एउटा उडान मार्ग पहिचान गरेको छ, नेपाल चाहिँ त्यसभित्र पर्छ र यो मध्य एसियाली उडान मार्ग भन्छौँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर। यसमा चाहिँ लगभग 600 प्रजातिका बसाइसराइ गर्ने चराहरू पाइने र यो उडान मार्गभित्र चाहिँ 30 भन्दा धेरै देशहरू यो उडान मार्गको सदस्यको रूपमा चाहिँ रहेका छन् अहिले चाहिँ। अन्तर्राष्ट्रिय स्तरमा एउटा अर्को चाहिँ यो सीएमएस भनेर कन्भेन्सन अन द कन्जर्भेसन अफ माइग्रेटरी स्पेसिज अफ वाइल्ड एनिमल्स भनेर बसाइसराइ गर्ने चरा मात्र होइन कि सम्पूर्ण बसाइसराइ गर्ने जैविक विविधतालाई नै मध्यनजर गरेर एउटा सन्धि भएको छ। त्यसमा चाहिँ नेपाल अब सदस्य हुने प्रोसेसमा चाहिँ छ, भइसकेको चाहिँ छैन, प्रोसेसमा चाहिँ छ, यो छिटै हुन्छ भन्ने हामी अपेक्षा गर्छौं।
1: यसमा नेपालमा केही नीतिगत रूपमा गर्नुपर्ने अथवा नेपालमा चाहिँ चराको संरक्षणको लागि गर्नुपर्ने काम चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
0: जस्तै अब यस्तो खालको सन्धिहरू जसले चाहिँ बसाइसराई गर्ने चरादेखि लिएर अन्य जैविक विविधताहरूलाई प्राथमिकतामा राखेको छ, यस्ता खालका सन्धिहरूमा पनि नेपाल भाग लिएर त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू नेपालले पूरा गर्नु पर्यो। त्यस सँगसँगै अब नेपालमा अब हामी रामसार महासन्धिको पनि सदस्य राष्ट्र हौँ होइन, त्यो हुँदाखेरि हामी रामसार महासन्धि अन्तर्गतको सिमसार क्षेत्रहरू हामीले संरक्षण गरिरहेका छौँ र ती सिमसार क्षेत्रहरू बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम महत्त्वपूर्ण क्षेत्रहरू हुन्। विशेष गरेर अब हामीले कुरा गर्ने हो भनेदेखि कोशीलाई हामीले नेपालको पहिलो रामसारको रूपमा हामी चिन्छौँ र कोशी बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम नै नेपालको पहिलो नम्बरको वासस्थान हो भनेर हामी भन्छौँ। त्यो हुँदाखेरि यो महासन्धिहरू यो सन्धिहरू जति पनि छन् त्यसबाट पनि हामीलाई बसाइसराई गर्ने चरादेखि अन्य जैविक विविधताको लागि त्यसले महत्त्वपूर्ण वासस्थान प्रदान गर्ने भएको भएर त्यसमा पनि हामीले नेपालले त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू पूरा गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
1: कार्यक्रमको अन्तिम चरणमा आएको छौं। आम रेडियो श्रोताहरू विशेष गरी युवा पुस्ताहरूले चरा र उनीहरूको बसाइसराई सुरक्षित बनाउन कस्तो भूमिका खेल्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई? तपाईँको व्यक्तिगत रूपमा अहिलेसम्मको अनुसन्धान काम त्यो आधारमा र विशेष गरी यो चराको बसाइसराई दिवसको सन्दर्भ पारेर के अनुरोध गर्नुहुन्छ?
0: नेपालको सन्दर्भमा हामीले कुरा गर्ने हो भनेदेखि नेपालमा अझै पनि अब हामीले हाम्रो तवरबाट त अध्ययन अनुसन्धान गरिरहेका छौं तर अझै पनि नेपालको अध्ययन अनुसन्धान यहाँको अनुगमन तथ्याङ्कहरू हामीले हेर्ने हो भनेदेखि त्यो अझै पनि पर्याप्त छैन। त्यो भएको हुनाले यसमा आम नागरिकदेखि लिएर सरकारी तवरदेखि लिएर सबैजना नै यो तथ्याङ्कहरू कसरी चाहिँ हामीले अझ मजबुत बनाउँदै लाने, कसरी चाहिँ हामीसँग पर्याप्त तथ्याङ्कहरू हामीले बनाउँदै लाने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ। र अब त्यो यसको लागि अब नेपाल सरकारले आफ्नो तर्फबाट विभिन्न अन्य अध्ययन अनुसन्धानलाई सहजीकरण गरिदिने त आउने ठाउँमा छँदैछ। त्यो सँगसँगै नेपाल सरकार आफैले पनि त्यस्ता खालको गतिविधिहरूलाई अगाडि लानुपर्छ जस्तो लाग्छ भनेदेखि आम नागरिकको सन्दर्भमा चाहिँ यो अब जस्तै समग्रमा चराको संरक्षणमा ध्यान दिनु पर्यो भन्ने हो। अब शिकार र पासोहरू यदि कसैले गर्ने गरेको छ भने उहाँहरूलाई पनि खबरदारी गर्नु पर्यो, आफूले त गर्नु भएन होइन। त्यस पछाडि अर्को चाहिँ हामी यो वासस्थानको पनि जस्तै अब बसाइसराई गरेर आउने चराहरूकै मात्र कुरा गर्छौँ भनेदेखि विशेष गरेर सिमसार र खेतीयोग्य क्षेत्रहरू मुख्य वासस्थानहरू हुन्, वन जंगल त छँदैछ हाम्रो, त्यसको पनि हामीले संरक्षण गर्नुपर्नेछ। खेतीयोग्य क्षेत्रमा पनि यो अब हामीले यो रासायनिक विषादीहरू रासायनिक मलहरू धेरै प्रयोग गर्दाखेरि त्यसले पनि नकारात्मक असर परिरहेको हुन्छ, चरालाई मात्र होइन कि समग्र वातावरणलाई नकारात्मक असर परिरहेको हुन्छ भनेदेखि अर्को चाहिँ हामी नेपाल पन्छी संरक्षण संघले चाहिँ यो छिमेकी चरा गणना भनेर पनि हामी गर्ने गर्छौँ र छिमेकी चरा गणनामा चाहिँ विशेष गरेर आम नागरिकलाई नै हामीले केन्द्रमा राखेर आम नागरिकले चाहिँ आफ्नो वरपर आफ्नो घरमै बसेर आफ्नो वरपर के चरा देखिन्छ त त्यो चराहरूको पनि तथ्याङ्कहरू हामीले सकेसम्मको संकलन गर्ने प्रयास गरिरहेका छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीसँग अघि जुन भने तथ्याङ्कको कमी छ भनेर त्यो तथ्याङ्कलाई चाहिँ हामीले बिस्तारै बनाउँदै लाने, त्यसलाई चाहिँ एक एकवटा इत्ता गर्दै बनाउँदै लाने भनेर हामीले त्यस्तो किसिमको कदमहरू पनि अगाडि लगिरहेका छौँ। र यो छिमेकी चरा गणना जस्ता अब त्यसैमा मात्र भाग लिनुपर्छ भन्ने होइन कि त्यस्ता जति पनि अगुवाईहरू आउँछन् त्यस्ता जति पनि कार्यक्रमहरू अगाडि आउँछ त्यस्तोमा आम नागरिकहरूले भाग लिइदिनुभयो त्यसबाट आफ्नो तथ्याङ्कहरू पठाइदिनु भयो भनेदेखि त्यसले पनि ठुलो भूमिका अब हेर्दाखेरि चाहिँ आफ्नो ठाउँबाट दुईटा भङ्गेराको तथ्याङ्क पठाए जस्तो देखिन्छ। त्यसले चाहिँ समग्रमा हेर्दाखेरि चाहिँ त्यसले हाम्रो देशभरि नै कस्तो स्थिति छ त भन्ने किसिमको हामीलाई बुझ्न सजिलो बनाएको हुन्छ। त्यो किसिमबाट पनि आम नागरिकले भूमिका खेल्न सकिन्छ भनेदेखि समग्रमा चाहिँ चरा र तिनको वासस्थानको संरक्षण गर्नको लागि चाहिँ आम नागरिककै ठूलो भूमिका छ। यो संरक्षण संस्था र हामी अनुसन्धानकर्ताहरूले त उहाँहरूले गर्नुभएको कामलाई अझ कसरी चाहिँ राम्रो बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यान दिने हो।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो। यो चराको बसाइसराई जुन एकदम रोचक छ, एकदमै रोचक तरिकाबाट श्रोताहरूलाई सुनाइदिनुभयो, बुझाइदिनुभयो। यहाँलाई उज्यालो तर्फ धेरै धन्यवाद सर।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यो अब विश्व चराहरूको बसाइसराई दिवसको अवसरमा पारेर यति कुराहरू राख्ने अवसर दिनुभयो यो शनिबार चाहिँ हामीले नेपाल पन्छी संरक्षण संघले पनि कुनै ठाउँमा चाहिँ हामीले अब हरेक शनिबार हामीले चरा अवलोकन कार्यक्रमहरू राखिरहेका हुन्छौँ। यो शनिबार पनि चराको बसाई चराई दिवसको अवसर पारेर हामीले चरा अवलोकन कार्यक्रमहरू राख्ने गरेका छौँ। यो पालि पनि रहन्छ। त्यसको लागि चाहिँ हाम्रो बर्ड कन्जर्भेसन नेपाल भनेर फेसबुक पेज छ, त्यसलाई तपाईँहरूले फलो गर्नुभयो भने त्यहाँ हामीले जानकारीहरू प्रदान गर्न सक्छौँ। सँगसँगै बर्ड कन्जर्भेसन नेपाल चाहिँ हाम्रो मेम्बरसिप बेस्ड अर्गनाइजेसन भएको भएर यसमा चाहिँ तपाईँहरूले सदस्यता पनि लिन सक्नुहुन्छ। यदि लिन चाहनुहुन्छ भनेदेखि हाम्रो वेबसाइट, फेसबुक पेज अथवा हाम्रो संस्थामा आएर तपाईँहरूले सदस्यता लिन सक्नुहुन्छ। यो अवसरको लागि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतवर्गको विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालमा प्राविधिक साथी दिनेश निवालालाई धन्यवाद दिँदै म भोजन र बस्ने बिदा हुन्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 0142-8888, 98-0012-35-8888।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक, सभापतिमा थापा सहित 3 जनाको उम्मेद्वारी, शर्मा र भूषाल निर्विरोध। गैर सरकारी संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय, विपद प्राधिकरणद्वारा पालिकासँग लाभ गराएको विवरण माग। बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल दशैं अघि नै संचालनमा ल्याइने, आज पनि 1-2 ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव, जलवायु जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी। र फुटबलमा मेस्सी युगको अन्त्य, आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी। नेपाल खबरमा अब पूरा खबर। काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। 1 सभापति, वरिष्ठ उपसभापति सहित 4 उपसभापति, 3 महामन्त्री, 15 सहमहामन्त्री, 1 कोषाध्यक्ष गरी 24 पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा 4 र कोषाध्यक्ष 1 सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार 19 पदाधिकारीका लागि 32 उम्मेद्वारी परेको हो। सभापतिमा गगन कुमार थापा, पूर्व सहमहामन्त्री किशोर सिंह राठौर र श्यामकृष्ण खड्गे गरी 3 उम्मेद्वारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पद महिला क्लस्टरमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ। उहाँहरू निर्विरोध हुनुभएको छ। प्रथम नामावलीमा प्रक्रिया अनुसार कुनै दावी विरोध रहे अहिले बिहान 10 बजेदेखि 12 बजेसम्मका लागि समय तोकिएको छ। दावी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। सरकारले गएको भदौ 10 आएको रसुवा भोटेकोशी बाढ़ीबाट पीड़ित परिवारलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास अर्थात ट्रान्जिशनल सेन्टर निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरे बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ट्रान्जिशनल सेन्टर निर्माणको लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएका प्रारम्भिक विवरण छ। घरबारविहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभ गराएको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुनर्निर्माण कार्य अघि बढ़ने प्रवक्ता महतले बताउनु भएको छ। गएको असोज 11 कालीगण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल दशैं अगाडि नै संचालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै संचालनमा ल्याउने तयारीका साथ मरमतको काम गरिरहेको जनाएको छ। अहिलेलाई बागलुङ बजार पुग्न वैकल्पिक मार्गको प्रयोग गरिएको छ। मालडुंगा पुलको विकल्पमा मालडुंगा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। 114 मिटर लामो पुलको पहुँच मार्गको झण्डै 30 मिटर सड़कमा क्षति पुगेपछि 10 दिनदेखि 2 जिल्ला बीचको सम्पर्क सहज बन्न सकिरहेको छैन। शुरूमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवत जावत भइरहेको छ। अहिले मध्य पहाड़ी लोकमार्ग हुँदै बागलुङ रूकुम रोल्पाको सम्पर्क टुटेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल मरमत कार्य 24 घण्टा भइरहेको हुँदा अबका केही दिनमै संचालनमा आउने जनाएको छ। यो एउटा पुल मात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाड़लाई छिचोलेको मध्य पहाड़ी लोकमार्गकै संगम स्थल रहेको छ। सड़क डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चाँडपर्व नजिकै गएको तथा बागलुङमा खाद्यान्न ग्यास लगायत उपभोग्य सामानको अभाव समेत देखिन थालेकोले 24 घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो।
आज पनि एक दुई ठाउँमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। हिमाली थोरै ठाउँ र पहाड़ी केही ठाउँमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरी सहितको असिना पानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागका सहप्राध्यापक विनोद पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाको रहन उहाँको आग्रह छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराति, बागमती, गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको हो। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजयादशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजागरत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजयादशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:00 47 मिनटमा घट स्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजयादशमी परेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री तहले फिजी र तुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्ताइरहेको रोइटर्सको खबरमा उल्लेख छ। अध्ययन अनुसार तुभालुको समुद्री सतह विश्वव्यापी औषधभन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्रै यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। मन्त्री स्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा र एलनिनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख छ। जलवायु परिवर्तनको कारण बढ़दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूले अस्तित्वगत खतराको सामना गरिरहेका छन्। नासाका अनुसन्धानकर्ताका अनुसार सन् 2023 तीन दशकमा टुभालुको समुद्री सतह लगभग 15 सेन्टिमिटरले बढ़ेको छ, जुन विश्वव्यापी औषधभन्दा दोब्बर छिटो हो। जलवायु शिखर सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। अब केही खेल खबर। विश्व फुटबलमा लियोनल मेस्सी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेस्सीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेस्सीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेस्सीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजका थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। कोलस ओटमेन्टीले 48 मिनटमा र निजो पाजले 61 मिनटमा गोल गरेका थिए। मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाए मेस्सीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। 5 खेलको टी20 श्रृंखला अन्तर्गत गैराती भएको पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले हराएको छ। भारतले श्रृंखलामा 1-0 अग्रता बनाएको छ। लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले 19 ओभर 1 बलमा अल आउट हुँदै 171 रन बनाएको थियो। जितका लागि 172 रनको लक्ष्य पछ्याएको भारतले 14 ओभर 4 बलमा 2 विकेट गुमाएर भेटायो। भारतका लागि श्रेयस अय्यरले अभिजित 102 रन बनाए। उनले 43 बलमा शतक पूरा गरेका थिए। ईशान किशनले अभिजित 37 रन जोड़े। 5 खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ। चार बन्छेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक, सभापतिमा थापासहित तीनजनाको उम्मेद्वारी, शर्मा र भूषाल निर्विरोध। गैर सरकारी संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय, विपद प्राधिकरणद्वारा पालिकासँग लाभ गराएको विवरण माग। बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल दशैं अघि नै संचालनमा ल्याइने, आज पनि एक दुई ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव, जलवायु जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी। र फुटबलमा मेस्सी युगको अन्त्य, आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: साली नदीको सिर
3: मणि चूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिन निर्माण तथा संचालन गर्ने भएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा पालिका र पर्यटन सम्बन्ध संघ संस्थाको सहकार्यमा लिंगे पिन निर्माण तथा संचालन गर्न लागेको हो। दशैंको अवसरमा मौलिक संस्कृति परम्परा र चाड़पर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका किर्तिपुर नगरपालिका चाँगुनारायण नगरपालिका भक्तपुर पर्यटन विकास समिति थमेल पर्यटन विकास समिति हिमालयन उद्धार संघ ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान होटल संघ नेपाल होटल व्यवसाय महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसाय संघ संस्था सहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिने बोर्डले जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापना सहयोगार्थ नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा मानवताका लागि कला प्रदर्शनी शुरू भएको छ। भोटेकोशी बाढ़ी प्रभावित परिवार तथा समुदायलाई आवश्यक राहत सहयोग र दीर्घकालीन पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग संकलन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। प्रतिष्ठानका कुलपति एरिना ताम्राकारले मानवीय दायित्व र सामूहिक ऐक्यबद्धताको भावनाको सम्मान गर्दै यो प्रदर्शनी राखिएको जानकारी दिनुभयो। कलाकृति बिक्रीबाट उठेको रकम मध्ये 70% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र 10% रकम कलाकार राहत कोषमा र 20% रकम कलाकारलाई प्रदान गरिने भएको छ। प्रदर्शनीमा 160 भन्दा बढ़ी कलाकारका विविध विधाका 200 भन्दा बढ़ी कलाकृतिहरू रहेका छन्। असोज 28 गतेसम्म प्रदर्शनी चल्नेछ। काठमाडौँको फर्पिङमा हरिशंकरको जात्रा मनाइँदैछ। हरिशंकरको जात्रा फर्पिङको प्राचीन दरबार परिसरमा रहेको झम्केश्वरी गुहे देवीको पीठबाट शुरू भएको हो। जात्राको मुख्य दिन आज गोपालेश्वर कुमारी महालक्ष्मी र शेषनारायणको खट नगर क्षेत्रमा घुमाइन्छ। माथि महादेव र तल शेषनारायण मूर्ति राख्ने परम्परा रहेको फम्पी जात्रा पर्व संचालन समितिले जनाएको छ। फर्पिङको हरिशंकर यात्रा बाणासुरका पालादेखि शुरू भएको विश्वास गरिन्छ। र काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाको श्री बीआईईटी उद्योगद्वारा संचालित तीखालाल ब्राण्डको धूलो खुर्सानीमा अत्यधिक मात्रामा हानिकारक विषाक्त तत्व एल्फाटोनिक्स भेटिएपछि 20 किलो खुर्सानी नष्ट गरिएको छ। विदेश निर्यातको प्रक्रियामा रहेको धूलो खुर्सानीमा एफ्लाटोनिक्सको मात्रा मापदण्ड भन्दा उच्च देखिएको भन्दै युरोपियन युनियनको ऱ्यापिड अलर्ट सिस्टम मार्फत सूचना प्राप्त भएको थियो। सूचना पाए लगत्तै विभागको टोलीले गएको साउन 28 गते उद्योगको अनुगमन गरी शंकास्पद स्टक रोगका राखि नमूना संकलन गरेको थियो। प्रयोगशाला परीक्षण प्रतिवेदनमा समेत एफ्लाटोनिक्सको मात्रा उच्च पुष्टि भएपछि उद्योगी स्वयंको संलग्नतामा 20 किलो तीखालाल ब्राण्डको धूलो खुर्सानी नष्ट गरिएको विभागले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक। सभापतिमा थापा सहित तीनजनाको उम्मेद्वारी। शर्मा र भूषाल निर्विरोध। दशैंको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिंगे पिङ निर्माण गर्ने पालिका र पर्यटनसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने तयारी। र बाढ़ी प्रभावितको सहयोगार्थ मानवताका लागि कला प्रदर्शनी शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क सड़क सुरक्षा जीवन रक्षा।
1: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन्त।
0: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: पाइपिन्न आएको
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
0: थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
0: सुरक्षा घरको
1: साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग प्रस्ताव आह्वान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै प्रस्ताव आह्वान गरेको हो। प्राधिकरणले हिजो ट्रान्जिशनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीआई एनजीओसँग प्रस्ताव माग गर्ने निर्णय गरेको थियो। सोही अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढ़ी प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम अस्थायी आवास निर्माण गर्न इच्छुक सायदार संघ संस्थालाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा आफूले निर्माण गर्न चाहेको आवासको संख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनु पर्ने भनिएको छ। यस्तै निर्माण शुरू गर्ने अनुमानित समय र सम्पन्न गर्ने समय सीमा सहितको कार्य योजना पनि समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ। तोकिएको विवरण खुलाई 7 दिनभित्र प्राधिकरणमा प्रस्ताव पेश गर्नुपर्नेछ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय अनुसार सूचना जारी भएको बताउनुभयो। 10 भदौमा भोटेकोशी तुत्री नदीमा आएको बाढ़ीमा 7,570 निजी घर क्षतिग्रस्त भएका थिए। करिब 8,000 परिवार विस्थापित भएको प्राधिकरणको भनाइ छ। घरबार विहीन भएका मध्ये 800 हाराहारी होल्डिङ सेन्टरमा बस्दै आएका छन्।
5: नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुँदैछ। उम्मेद्वारी फिर्ता तथा दर्ता गरिएको उम्मेद्वारीमा आवश्यक संशोधन गरी अन्तिम नामावली प्रकाशन गर्न लागि हो। मतदान भोलि मात्रै हुनेछ। हिजो मनोनयन दर्ता गरेका उम्मेद्वारको लागि उम्मेद्वारी फिर्ता र संशोधनको समय सकिएपछि समितिले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भएको जनाएको छ। अन्तिम नामावली प्रकाश सार्वजनिक भएपछि उम्मेद्वारले दिनभर महाधिवेशन प्रतिनिधिमाझ आफ्नो प्रचार तथा मत माग्न पाउनेछन्। निर्वाचन समितिका अनुसार भोलि बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदानको समय तोकिएको छ। सभापति पदमा गगन कुमार थापा, श्याम कृष्ण खड्गी र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिला पदमा पुष्पा भूषालले एकल उम्मेद्वारी दिनुभएको छ। उपसभापति खुल्लातर्फ 9 जनाले उम्मेद्वारी दिएका छन्। समावेशी उपसभापति पदमा 5 जनाको उम्मेद्वारी परेको छ। उपसभापतिमा उम्मेद्वारी दिएका डाक्टर मेनेन्द्र रिजालले पनि उम्मेद्वारी फिर्ता लिनुहुने भएको छ। सभापति गगन थापासँग भएको भेटमा उहाँले उपसभापतिको उम्मेद्वारी फिर्ता लिने सहमति बनेको हो। सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेद्वारी नबन्न आग्रह गर्दै महाधिवेशनबाट उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि रिजाल उम्मेद्वारी फिर्ता लिन तयार हुनुभएको हो। महामन्त्री खुल्लातर्फ 8 जना र महामन्त्री महिलातर्फ 3 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। विभिन्न क्लस्टरबाट निर्वाचित हुने 11 सहमहामन्त्रीको लागि 58 जनाले उम्मेद्वारी दिएका छन्। यसैबीच महाधिवेशन अन्तर्गत आज 4th दिन बन्द सत्र समापन हुँदैछ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ।
4: पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभावले देशका विभिन्न स्थानमा बिहानदेखि पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा समेत भएको छ। पछिल्लो 6 घण्टामा चितवन, पोखरा आसपासका क्षेत्र, अर्घाखाँची स्थित सिमलपानी र धनगढ़ीमा भारी वर्षा मापन भएको हो। चितवन, नवलपुर, तनहुँ, गोर्खा जिल्ला आसपास तथा बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासमा गर्जन चट्याङ हावाहुरी सहित मध्यमसम्मको पानी परिरहेको र थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार आगामी तीन दिन नै भारी वर्षा हुनेछ। आज दिउँसो देशका हिमाली भूभागका थोरै स्थान र पहाड़ी भूभागका केही स्थानमा चट्याङ हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति भने केही प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी पनि केही प्रदेशमा भारी वर्षा हुने मौसमविद लामिछानेले जानकारी दिनुभयो। भोलि बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ। पर्सी शुक्रबार पनि यिनै प्रदेशहरूमा भारी वर्षा हुने आकलन गरिएको छ। शनिबारदेखि भने मौसममा सुधार आउने मौसमविद लामिछानेले बताउनुभयो।
5: यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी दशैं अगाडि नै संचालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै संचालनमा ल्याउने तयारीका साथ मरमतको काम द्रुत गतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाइएको छ। चाड बाढ़ अघिको आगमनलाई साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। यसैबीच करोला नाका जोड्ने सड़कका विभिन्न स्थानमा मर्मत तीव्र रूपमा भइरहेको छ। बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बेनी जोमसोम करोला सड़कको विभिन्न स्थानमा मर्मत भएको हो। सो खण्डको विभिन्न 55 स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध भएको थियो।
4: दशैंका अवसरमा मौलिक संस्कृति परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गेपिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिङ्गेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढ़ाएको जनाएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटन सम्बद्ध संघ संस्थाको सहकारीमा लिङ्गेपिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, सियर दितो राखी सियर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: र साँझसम्म घर नफर्किएपछि आफन्त र छिमेकीले खोजी गरेका थिए। खोजीकै क्रममा आज बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परि मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाईको माग गर्दै समर्थकहरूले थालेको लङ मार्च राजधानी केन्द्रित बनेको छ। प्रदर्शनकारीहरू पेशावरबाट करिब 30 किलोमिटर टाढा पुगेका छन्। परिस्थिति तनावपूर्ण बन्दै गएपछि प्रधानमन्त्री शहबाज शरीफले इमरान समर्थकहरूलाई वार्ताका लागि आह्वान गर्नुभएको छ, तर समर्थकहरूले सरकारको प्रस्ताव स्वीकार गर्दै इमरान खानको रिहाईको मागबाट पछि नहट्ने बताएका छन्। इमरानको पार्टी पाकिस्तान तहरीके इन्साफ अर्थात पीटीआईका समर्थकहरूले अक्टोबर 4 देखि मार्च शुरू गरेका हुन्। सरकारले लामो समयसम्म चल्ने प्रदर्शनले देशको आर्थिक सुधारमा असर पार्न सक्ने चेतावनी दिएको छ। सरकारले इस्लामाबादतर्फ जाने सड़कमा थप सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार राणा सनाउल्लाले प्रदर्शनकारीलाई राजधानी प्रवेश गर्न नदिइने बताउनु भएको छ। इमरान खान सन् 2023 देखि रावलपिण्डी स्थित अडियाला जेलमा हुनुहुन्छ। उहाँ विरूद्ध 100 भन्दा बढ़ी मुद्दा दर्ता छन्। यसैबीच सरकार र पीटीआई बीच दुई चरणमा वार्ता भए पनि सहमति हुन सकेको छैन। पीटीआईले इमरानसँग तत्काल भेट गर्न दिनुपर्ने र उहाँलाई उपचारका लागि अस्पताल सार्नुपर्ने माग गरेको छ।
0: र अब खेल समाचार। अन्तिम अन्तर्राष्ट्रिय गोल गर्दै अर्जेन्टिनी स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। आज बिहान सम्पन्न खेलमा बेनिन विरूद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोनल मेसीको सुखद विदाई गरेको हो। बुधबार बिहान आज ब्युनोस आयर्स स्थित मास मोन्युमेन्टल रंगशालामा घरेलु टोलीले अर्जेन्टिनालाई जित दिलाउन निकोलस अटामेन्डी, निको पाज र मेसीले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको 48 मिनटमा ओटामेन्डीको गोल मार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। पाजले 61 मिनटमा टोलीको अग्रता दोब्बर बनाए। 10 मिनटपछि मेसीले पेनल्टी मार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए। अन्तर्राष्ट्रिय फुटबलमा यो मेसीको 126 गोल हो। मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेको 1 महिनाभन्दा बढ़ी भइसकेको छ। अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा विदाय खेल आयोजना गरेको हो। मेसीले अन्तिम खेलपछि भावुक हुँदै आफ्नो राष्ट्रिय टोलीको यात्राबारे बोल्दै मुख्य रूपमा आफूले अर्जेन्टिनाको लागि सबै कुरा दिएको र अब यो अध्याय शान्त मनले अन्त्य गरेको भाव व्यक्त गरे। घरेलु समर्थकले भरिएको मेनुमेन्टलमा मेसीलाई अन्तिम पटक अर्जेन्टिनाको जर्सीमा देख्दा वातावरण भावुक बनेको थियो। सन् 2005 अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले 2 दशक भन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा 208 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टोलीलाई विश्वकप, कोपा अमेरिका र फिनालेसीमा लगायत प्रमुख उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भटेकोशी बाढ़ी पीड़ितको लागि आवास बनाउन गैर सरकारी संस्थासँग प्रस्ताव आह्वान। स्वीकृत मापदण्ड अनुसारको प्रस्ताव 7 दिनभित्र पेश गर्नुपर्ने।
1: कंग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदै बन्द सत्रमा पेश भएका प्रतिवेदनहरू पनि पारित गरिने।
0: देशका विभिन्न स्थानमा बिहानैदेखि भारी वर्षा, 3 दिनसम्म वर्षा हुने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह।
1: पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको रिहाई माग गर्दै समर्थकको लङ मार्च, सरकारसँग वार्ता अस्वीकार, इस्लामाबाद प्रवेश रोक्ने तयारी।
0: र अर्जेन्टिनी स्टार लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सुखद विदाई, अन्तिम खेलमा बेनिन विरूद्ध प्रभावशाली जीत।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा

0: सुन्नुहोस् न, पारी गाउँको शम्बरेश्वर आज विदेशबाट आउनु भएछ नि।
1: त्यो र अब म नि विदेश जान्छु भने के हो के
0: हजुर
1: दुई चार पैसा कमाउँला पठाउँला।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: दिवस बिहेनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित, आज दिउँसो 4 बजे मात्रै शुरू हुने नेतृत्व चयनका लागि भोलि बिहान 7 बजेदेखि मतदान थालिने,
0: आगामी 3 दिनसम्म मधेस प्रदेश बाहेकका किसानलाई धान नकाट्न आग्रह, संसदीय समितिद्वारा भोटेकुसी प्रभावित क्षेत्रको स्थलगत अध्ययन,
1: स्थानीय तहद्वारा ऋण निदा कानूनी प्रक्रिया उल्लंघन, उपभोक्ता संस्थाको ऋणमा गैर कानूनी जमानी बसेको खुलासा,
0: आईटीमा संसदीय निर्वाचन शीतकालका लागि स्थगित, सुरक्षा संकट प्रमुख कारण,
1: र एनपीएलको तेस्रो संस्करणका लागि त्रिवी क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत 4 दिनको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। आजको बन्द सत्रमा विभिन्न 4 प्रस्ताव र प्रतिवेदनमाथि छलफल भई पारित गर्ने कार्यक्रम भएकोमा अचानक आएको हावाहुरी वर्षाका कारण बन्द सत्र प्रभावित भएको कंग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। सभापति गगन थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नति सम्बन्धी राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युवानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरू घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ। आम संचार कर्मीलाई समेत प्रवेश दिइने आजको बन्द सत्रमा उल्लेखित 4 प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल भई पारित गर्ने गरी तयारी गरिएको छ। आजको बन्द सत्र दिउँसो 4 बजे शुरू हुनेछ। नेतृत्व चयनका लागि हिजो उम्मेद्वारी दर्ता गरिएको छ। अब मतदान भने भोलि बिहान 7 बजे शुरू हुनेछ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी 3 दिनसम्म मध्यस प्रदेश बाहेकका किसानलाई धान नकाट्न आग्रह गरेको छ। आजदेखि 23 गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले धान नकाट्न भनेको हो। प्राधिकरणका अनुसार आजदेखि पछिसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ। खोला खहरेहरूमा अकस्मात बाढ़ी आउन सक्ने सम्भावना रहेकाले सचेत रहन पनि आग्रह गरिएको छ। देशका अधिकांश स्थानमा आज बिहान बाट झरी परिरहेको छ र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा बाँके तथा बर्दिया जिल्ला स्थित विभिन्न केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। महाशाखाले भारी वर्षा मापन भएकाले सो क्षेत्र तथा आसपास भई बहने ससाना नदीहरूमा जल सतह बढ़न सक्ने र आकस्मिक वहाव आउन सक्ने जनाएको छ। आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। हाल काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
0: हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिले विपदबाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ। समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपदपछिको वस्तुगत अवस्थाको अध्ययन शुरू गरेको हो। विदुर स्थित नेपाली सेनाको ब्यारेकमा विद्युत विपद व्यवस्थापन तथा समन्वयमा खटिएका 3 तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद र विपदपछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको सभापति पराजुलीले बताउनुभयो। स्थलगत अध्ययनका क्रममा खोज तथा उद्धार राहत तथा अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क, सञ्जालको पुनर्स्थापना, सुरक्षित पुनर्स्थापना तथा पुनर्वास र दिगो पुननिर्माण तथा जोखिम न्यूनीकरणका विषयमा स्थानीय तहका प्रतिनिधिबाट सुझाव संकलन गरिएको उहाँले बताउनुभयो। समितिले विपदपछिको तत्कालीन अवस्थाको अध्ययनसँगै पुनर्स्थापना, पुनर्वास र पुननिर्माणका क्रममा अपनाउनु पर्ने उपाय र आगामी दिनमा विपद जोखिम न्यूनीकरणका लागि आवश्यक विधि तथा नीतिगत व्यवस्थाबारे सुझाव संकलन गरिरहेको छ।
1: सरकारले विमानस्थल निर्माणदेखि स्तरोन्नति, व्यवस्थापन र सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउन कानूनी बाटो खोल्ने तयारी गरेको छ। संघीय संसदमा पेश भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक 2083 विमानस्थल पूर्वाधारमा स्वदेशी तथा विदेशी निजी पूँजी परिचालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको हो। विमानस्थल जस्तो ठूलो पूर्वाधार निर्माणमा सरकारी स्रोत मात्र पर्याप्त नहुने भएपछि सरकारले कानून बनाएर स्वदेशी तथा विदेशी लगानी परिचालनको कानूनी आधार तयार गर्न खोजेको छ। विधेयकको दफा 45 संयुक्त लगानी सम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार प्राधिकरणले नेपाल सरकारको स्वीकृति लिएर स्वदेशी वा विदेशी लगानीकर्तासँग व्यावसायिक योजनाका आधारमा संयुक्त लगानीमा योजना तथा कार्यक्रम सञ्चालन गर्न सक्नेछ। त्यस्तै स्वदेशी वा विदेशी सरकार वा संस्थासँग सार्वजनिक निजी साझेदारी पीपीपी वा संयुक्त साझेदारीमा विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन वा व्यवस्थापन गर्न सक्ने व्यवस्था प्रस्तुत गरिएको छ।
0: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले केही स्थानीय तहले सरकारको सहमति र आर्थिक बजेटमा समावेश नगरिकनै आन्तरिक ऋण परिचालन गरेको जनाएको छ। आयोगले संघीय संसदमा पेश गरेको 8 वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष 2082-83 17 पालिकाले नगर विकास कोषबाट 33,87,00,000 रूपियाँ भन्दा बढ़ी ऋण लिएका हुन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार ऋण लिनु अघि अर्थ मन्त्रालयको सहमति अनिवार्य भए पनि कुनै पनि पालिकाले अनुमति नलिएको प्रतिवेदनमा उल्लेख छ। ऋण लिने मध्ये 7 पालिकाले त आफ्नो वार्षिक बजेटमा समेत यसलाई समेटेका थिएनन्। यस्तै मोरङ जिल्लाका 2 पालिकाले वित्त आयोगले तोकेको 12% आन्तरिक ऋण सीमाभन्दा बढ़ी परिचालन गरेको पाइएको छ। प्रचलित कानूनमा व्यवस्था नभए पनि स्थानीय तहहरू विभिन्न उपभोक्ता संस्थाको ऋणका लागि जमानी बस्ने गरेको भेटिएको छ। आयोगले आन्तरिक ऋणलाई अनुत्पादक क्षेत्रमा खर्च नगरी पूँजी निर्माण, पूर्वाधार विकास र रोजगारी सृजना हुने आयोजनामा मात्र लगाउन सरकारलाई सुझाव दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै

0: अहिले साँझको ठिक 6 बज्यो।
1: शिक्षा संकटबाट गुजरिरहेको हाइटीमा चुनाव अनिश्चितताका लागि स्थगित
2: र एनपीएलको तयारी अन्तिम चरणमा त्रिवी मैदानको स्तर उन्नति तीव्र अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि विदाई खेलमा मेस्सीको गोलसँगै अर्जेन्टिनाको जीत नेपालका बाढ़ी प्रभावित बालबालिकालाई टप एन्ड टी20 सिरिजको सहयोग।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेलिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेस महाधिवेशनमा अहिले बन्द सत्र जारी सम्बन्धी खबरबाट। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्द सत्र जारी छ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास हुँदैछन्। त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहनेछ। निर्वाचन कार्यतालिका अनुसार असोज 22 गते भोलि बिहान 10 बजेदेखि मतदान शुरू गर्ने तयारी छ। यो महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति 104, उपसभापति महामन्त्री 3, सहमहामन्त्री 15, कोषाध्यक्ष 1 गरी 24 जना पदाधिकारी चयन हुँदैछन्। यस्तै सहमहामन्त्रीमा 4 जना र कोषाध्यक्षमा 1 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचित हुने पदाधिकारीको संख्या 19 जनाको रहनेछ। यस्तै नेपाली कांग्रेसको नेतृत्व चयनका लागि 7 ठाउँमा मतदान हुने भएको छ। बिरगुटी मण्डप, सभागृह र खुला मंच गरी 7 ठाउँमा मतदानको व्यवस्थापन गरिएको छ। 3 स्थानका 7 बुथमा मतदान गर्न लागि नेपाली कांग्रेसले जनाएको छ। यस्तै कंग्रेसको 15 महाधिवेशनमा सभापति पदका उम्मेद्वार किशोर सिंह राठौरले आफ्नो उम्मेद्वारी फिर्ता लिने घोषणा गर्नुभएको छ। आज पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ़नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेद्वारी फिर्ता लिएको बताउनु भएको हो। उहाँले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताउनुभयो। राठौरले कंग्रेसलाई एकताबद्ध बनाएर अघि बढ़ाउन आफू सक्रिय रहने समेत बताउनु भएको छ।
3: नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूईमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्ने बारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गर्नुभयो। काठमाडौँमा जारी 15 महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो जिकिर गर्नुभएको हो। कांग्रेस एउटा परिवार हो, परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो। जित्ने मान्छेले सबै कुरा जित्ने, हार्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन उहाँले भन्नुभयो। साथै उहाँले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै भएको बताउनुभयो।
2: सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा वहाँ निकटका केही व्यक्ति र नातेदारको घरमा छापा मारेको छ। विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्व प्रधान न्यायाधीश जवरा, नवराज थपलिया, दीपक तिमिल सिन्हा र नारायण दाहालको घरमा छापा मार्ने काम भएको हो। स्रोतका अनुसार जवराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोली पुगेको हो। जवराका भाई पर्व शमशेर जवरा एवं ज्वाई नाता पर्ने नवीन बस्नेतको घरमा सम्पत्ति शुद्धिकरणको टोलीले छापा मारेको स्रोतले बताएको छ। जवराका निकटस्थ व्यक्तिका घरमा छापा मारेर महत्वपूर्ण कागजातहरू बरामद गरिएको छ। केही दिन अघि मात्रै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई उहाँकै घरबाट मध्यराती पक्राउ गरेर 12 घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु वत्सला र मासु जाँच दोस्रो संशोधन नियमावली 2057 मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन 2081 दफा 6 उपदफा 2 प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो। सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य उद्देश्य मासु विक्रेताको इजाजत लिने प्रक्रिया सरलीकृत गर्ने, मासु पसल तथा पशु वध गर्ने स्थलको भौतिक मापदण्ड समय सापेक्ष बनाउने र मासु जाँचमा प्राविधिक जनशक्तिको कामलाई समेत समेट्ने रहेको छ। प्रस्तावित नयाँ व्यवस्था अनुसार अब मासु पसल र पशु वध गर्ने स्थान पूर्ण रूपमा अलग अलग हुनुपर्नेछ। पशु वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा 12 घण्टासम्म विश्राम गराउन सक्ने छानासहित टहरा अनिवार्य निर्माण गर्नुपर्नेछ। यसका साथै वध गर्नु अघि पशुलाई सफा गर्ने, स्वास्थ्य परीक्षण गर्ने र रोगको शंका लागेका वा बिरामी पशुलाई छुट्टै राख्ने विशेष व्यवस्था हुनुपर्ने प्रस्ताव मस्यौदामा छ।
2: पछिल्लो समयमा अहिले परिरहेको पानी आगामी शुक्रबारसम्म नै पर्न सक्ने मौसमीहरूले जनाएका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा आज हावाहुरीसँगै मेघगर्जन चट्यान र वर्षा भइरहेको छ। मनसून र पश्चिमी वायुका कारण देशभरि नै बादल लाग्ने पानी पर्ने भइरहेको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। उहाँले आजको दिनमा बागमती प्रदेश पश्चिमी क्षेत्रमा मौसम खराब रहेको बताउनुभयो। उहाँका अनुसार आज साँझसम्म मौसममा सुधार केही हुने र भोलिबाट फेरि बादल लाग्ने र पानी पर्ने अवस्था छ। शुक्रबारसम्म मौसम प्रणाली खराब छ, शनिबारबाट सुधार हुने देखिन्छ र आइतबारबाट राम्रो हुन्छ। उहाँले भन्नुभयो, मौसमविद लामिछानेले शुक्रबारसम्म पानी पर्ने र शनिबारबाट मात्रै सुधार हुने हुँदा धान काट्ने काम आइतबारबाट मात्रै गर्न राम्रो हुने बताउनु भएको छ।
3: पर्साको ठोरी गाउँपालिका चारबाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडी स्थित बगही खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को सानो खोला हो। एम्बुलेन्समा चालक सहित तीनजना सवार थिए, उनीहरू सबै सकुशल रहेको उहाँको भनाइ छ। उता मुगुको छायानाथ रारा नगरपालिका 12 सनाता खोलामा माथिबाट आएको पहिरोले बोरेलो जीप पुरिएको छ। बुधबार बिहान गमगढ़ीबाट सनातातर्फ गएर फर्किने क्रममा लु 1-6-1-2-1-1 नम्बरको बोरेलो जीप पहिरोमा पुरिएको हो। प्रहरीका अनुसार बिहान 10:30 बजे पहिरो आएर जीप पुरिएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट सेवा रोवागमुगुबाट प्रहरी घटनास्थलतर्फ खटिएका थिए। घटनास्थलमा पुगेर बुझ्दा जीपमा कुनै यात्रु नभएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
2: मुस्ताङको लेतीदेखि कोरला नाकासम्म झण्डै 500 को संख्यामा कन्टेनर सड़कमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेको छन्। यही असोज 8 गतेदेखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाउँमा रोकिएका हुन्। भारी वर्षाबाट अवरूद्ध म्याग्दीको पाखारे बगर कुनौटे र वैशरी लगायत स्थानमा सड़क मरमत भइरहेको छ। उक्त सड़क सञ्चालनका लागि अझै एक साता लाग्ने र सो सड़क आयोजनाका प्राविधिकले सो कुरा बताएका छन् र उक्त सड़क सञ्चालनमा नआउँदा 70 बढ़ी कन्टेनर र 100 बढ़ी विद्युतीय सवारी साधन जोमसोम स्थित बस पार्कमा राखिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता,
2: जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दस दिनमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। देशका 74 जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्य कर्मीको क्षमता अभिवृद्धि तथा जोखिम संचारका गतिविधि तीव्र बनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् 2026 जनवरीदेखि हालसम्म 74 जिल्लाबाट 10,210 जना स्क्रब टाइफसबाट संक्रमित भएको विवरण प्राप्त भएको छ। तीमध्ये 7 जनाको मृत्यु भएको महाशाखाले भेरिफिकेशन गरेको छ। संक्रमणको अवस्थालाई ध्यान दिँदै मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार महिनादेखि नै सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ। स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल 5,000 परीक्षण किट बफर स्टकमा राखिएको छ। संक्रमण देखिएका क्षेत्रमा उपचारका लागि आवश्यक एन्टीबायोटिक लगायत औषधि समेत उपलब्ध गराइएको छ।
3: सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डले जलनको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनस्थापना तथा स्वास्थ्य कर्मीको तालिकासम्मका विषयलाई समेटेको छ।
2: नेकपा एमालेको भोलि बस्ने स्थायी कमिटी बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुने भएको छ। एमाले वरिष्ठ नेता मनोनित हुनुभएकी भण्डारी पहिलो पटक बैठकमा सहभागी हुन लाग्नु भएको हो। 8 असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको थियो।
3: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई 2 लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ। यस्तै महिला उद्यमी समूहलाई 3 लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ। महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पोजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भनिएको हो। मन्त्रालयले बुधबार उक्त कार्यक्रमको कार्यविधि लागू गरेको छ। कार्यविधि अनुसार महिला उद्यमीलाई आवश्यक मेसिन, औजार तथा उपकरण उपलब्ध गराउने, उद्यमको स्तरोन्नति गर्ने, उत्पादन र उत्पादकत्व बढ़ाउने तथा महिलालाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम सञ्चालन हुनेछन्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेलेडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले यसपालिको दशैं लगायतका चाड़ पर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै 100 रूपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट 100 रूपियाँका नोट पनि वितरण गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले भोटेको शिवाड़ीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचार प्रसार नगरी चाड़ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। प्रवक्ता पौडेलले यही असोज 1 गतेदेखि राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिनुभएको छ।
3: आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकांकमा नेपाल 1 स्थान तल झरेको छ। समृद्धि फाउण्डेशन र क्यानाडा स्थित फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको हो। गत वर्ष नेपाल 89 स्थानमा रहेको थियो।
2: बुधबार शेयर बजार परिसूचक नेप्से 6.38 अंक घटेको छ। यो कमीसँगै नेप्से 2572 अंकमा कायम भएको छ। कारोबार रकममा सुधार देखिएको छ। अघिल्लो दिन 3 अर्ब 13 करोड़को कारोबार भएकोमा आज 3 अर्ब 74 करोड़को भयो। आज 900 कम्पनीको मूल्य बढ़दा 167 घटेको छ। 13 कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ बाहेक सबै समूहगत सूचक घटे। बैंकिङ 0.08% बढ़्यो। त्यस्तै व्यापार सबैभन्दा धेरै 1.38% घट्यो। विकास बैंक 0.07, फाइनान्स 0.09, होटल तथा पर्यटन 0.06, जलविद्युत 0.03, लगानी 0.55, जीवन बीमा 0.29, उत्पादन तथा प्रशोधन 0.73, माइक्रो फाइनान्स 0.39, निर्जीवन बीमा 0.60 र अन्य 0.36% घटे।
3: अब विदेशका खबर। संयुक्त राष्ट्र सचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्। पाकिस्तान भ्रमणका क्रममा मंगलबार आज प्रेससँग कुरा गर्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानून अनुसार नौवहनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनस्थापित गर्नुपर्नेमा जोड़ दिएका हुन्।
2: रूसले युक्रेनको राजधानी किएभमाथि पुनः ठूलो हवाई हमला गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार रातीदेखि बुधबारसम्म गरिएको मिसाइल तथा ड्रोन आक्रमण राजधानी किएवमा 2 जनाको मृत्यु भएको छ। किएवका मेयर बितालीका अनुसार आक्रमणका कारण राजधानीका गैरावासीय संरचना तथा उत्पादन र भण्डारण स्थलमा क्षति पुगेको छ।
3: वर्षौंदेखि गिरोह हिंसा, राजनैतिक अस्थिरता र सुरक्षा संकटबाट गुजरिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विदायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको छ। अस्थायी निर्वाचन परिषदले चुनावी अभियानका लागि तोकिएको अवधि स्थगित गरिएको र नयाँ मिति सकेसम्म चाँडो सार्वजनिक गरिने जनाएको छ।
2: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको नयाँ नेतृत्वका लागि भोलि मतदान हुने, सरकारले बाढ़ीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री परिषदको सिफारिश।
1: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
0: निर्वाचन प्रहरीको पोसाक खरिद बारेमा संसदीय उपसमितिले दशैंपछि छलफल गर्ने, 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित, राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
2: खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू, पहिरोले अवरूद्ध जुम्ला भुलभुले सड़क पुनः सञ्चालनमा, गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने, 5 प्रदेशमा चेतावनी जारी।
3: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए 2 विकेटले पराजय।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटो पूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
1: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेकोसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्ति

0: का लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जनरल स्थापना गर्न सहमति दिने।
1: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरीद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु मुख्य चुनौती रहेको बताउनुभयो।
0: मसौदा जुन प्रस्तुत गरिएको थियो त्यो मसौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ, त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ़ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
1: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैंपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू अलीले निर्वाचन प्रहरीको पोशाक खरीद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरीद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
2: टीओआर तयार पारेको छ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं। हाम्रो क्षेत्राधिकारले चाहिँ तपाईँको कारवाही गर्ने पनि राख्दैन, त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदनमा सिफारिश गर्ने हो।
1: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
3: दिल्ली प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मातहतमा संविधानको मातहतमा रहेर गर्ने, तपाईँहरूका विषयमा हामी स्पष्ट छौँ। त्यसैले चाहिँ उजुरी पर्ने कुरा, आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ, त्यो अन्तिम हुन सक्दैन। त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा चाहिँ साझा निष्कर्ष, साझा भोइस बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा सञ्चालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपायका विषयमा सोधेका छौं।
4: अन्तर्क्रिया नगरिदिने, केही पीड़ाहरूलाई शेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो। त्यो चाहिँ पछिल्लो समय बढ़िरहेछ। नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनै बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी
1: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार उर्तु खाली बुलबुले सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पछ्याएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिमडुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीय भाषासँगै यात्रुहरूलाई सहज भएको छ। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डणेलधुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षा भएको छ। भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो।
5: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि। र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने जुन यो पूर्वी पहाड़ी भूभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ। दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन। तापनि भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरूमा, पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ।
1: विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ 2002 बुधबार भएको खेलमा नेपालले ओमानलाई 2 विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल ओमान र क्यानाडा सम्मिलित लीग 2 अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ।
6: सन्तोषी रावल रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
7: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ।
6: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सर सल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन।

0: तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: प्याजको फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
5: तपाई नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भोटेकुसी बारी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा।
6: गोर्खा, तनहुँ, नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय होइन स्वास्थ्य संस्था स्कूल र स्थानीय तहमा जुन पाइक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेवकको घर चौतारी यी ठाउँहरूमा गएर आफ्ना बालबालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ। मंसिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटोभन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
5: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मका लागि भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनु पर्छ। तपाईँले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
7: पानी उमाल्छौ जुन उम्लिन्छ नि घटघट घटघट हुन थाल्छ नि त पानी त गुडुगुडु गुडुगुडु गर्न थाल्छ नि। त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्तीमा नि 1 देखि 3 मिनट त्यसलाई उम्लिरहन दिउँ, त्यो घटघट हुन दिउँ। त्यो भयो भने चाहिँ यो जुन कीटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन्। धेरै मात्रामा 99% मर्छन् त्यो भयो भने चाहिँ। पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभयो पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो नानी बाबुहरूको लागि चाहिँ। उमालेको पानी मात्रै दिनु पर्यो। रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो। त्यो उम्लिसकेपछि चाहिँ हजुरले छोपेर राख्नु पर्यो, त्यसलाई फेरि फोहोर पार्नु भएन। छोपेर राखेपछि सेलाउनु भयो, अब छ भने फ्रिजमै राख्नुभयो भने केही फरक परेन। उमालेको पानी
5: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तताएको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल। तपाईँ नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईँका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी रसुवा गरी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व।
8: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ। उनीहरूले पैसा जम्मा गरेको छ। पहिला पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
4: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के

0: हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
6: भनौँ न, इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
5: हजुर, यहाँले जुन भोटेको सीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन, र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकारको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
6: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमाण्ड भनेकै एकदमै स्थानीयकरणमा जोड़ दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस् अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग दात्री निकायहरू आइएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो र हामीले जोड़ दिएको पनि के त भन्दाखेरि तपाईँको स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ, समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो भने अघिल्लो सँगैको घरमा आग लागि लाग्दा तत्काल डाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त होइन। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। त्यसकारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ। त्यो क्षेत्रमा लगानी गर है, हामीले सरकारलाई पनि के भनिरहेछौँ, धात्री निकायहरू संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू भने तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने। त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ होइन, संगठित समूहहरू पनि छ भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सम्बन्ध अहिले कन्ट्रिसँग के गरेको देखिन्छ भने नि, त्यो चाहे त्यो स्थानीय सरकार हो प्रदेश संघले, त्यो तलको संस्थाहरू सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन। तपाईँको विपदपछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने, सबैको चासो पनि जाग्ने, तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार, यत्रो लगानी गरेर विपद हुने कहिले हो, आग लागि हुने कहिले हो, भुइँचालो आउने कहिले हो, यस्तो बाढी आउने कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ। तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्छ। तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनुपर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरुरी छ, त्यो कुराको ग्याप देखिएको छ। त्यसकारण अहिले तपाईँले प्रश्न पनि उठाउनुभयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है, यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदाय कसरी तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त, त्यसकारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई नै डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि, एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसन इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ, त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जमा गरेको छ, पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
7: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र

0: लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
4: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
6: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
2: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: नमस्कार. देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएमले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ. पोषणका लागि सरकारले मात्र, स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ. त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं. विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ. रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ. र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं. आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाज्यू हुनुहुन्छ. उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु. त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग. पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ. उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ. त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर. उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु. बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिज.
1: निस्किन चाहन्छ नेपाली कंग्रेसलाई आफ्नै पहिचानमा हिँडाउनु छ. हामीहरूले हाम्रो पहिचान हिजो बीपी गणेश मान र किशुनजीले देख्नु भएको गिर्जाबाबु सुशील कोइराला हुँदै पछिल्लो समयमा श्रद्धे शेरबहादुर दैले पनि काहीँ न काहीँ भेटाउन खोजेको कंग्रेस हामीहरूले फेरि प्राप्त गर्नु छ.
2: सभापति थापा, उपसभापति शर्मा, महामन्त्री गुरू राज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित गर्दै बन्द सत्र सकिएको छ. अर्का महामन्त्री प्रदीप पौडेलको विधान सम्बन्धी प्रतिवेदन भने अस्ति नै पारित भइसकेको थियो. नयाँ विधान अनुसार सभापति एक, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री तीन, सह महामन्त्री पन्ध्र, कोषाध्यक्ष एक गरी चौबिसजना पदाधिकारी चयन हुँदैछन्। यस्तै सह महामन्त्रीमा चारजना र कोषाध्यक्ष एकजना सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ. त्यसअनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 जनाको हुनेछ. आज सभापति पदका लागि उम्मेद्वारी दिनुभएका किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ. यस्तै पार्टी प्रवक्ता समेत रहनुभएका देवराज चारिसी र मिनेन्द्र रिजालले पनि उपसभापतिको उम्मेद्वारी फिर्ता लिनुभएको छ. वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ. उपसभापतिमा अब धनराज गुरूङ, फर्मुल्लाह मनसुर, जीवन परियार, विनोद चौधरी, दीपक गिरी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, मधु आचार्य, सीता गुरूङ, रंजित गण र डाक्टर चन्द्रमोहन यादव बीच

0: समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
1: भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेको सिखको बाढीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। लगायतका अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आर्थिक अनियमितताका आरोपहरूको निष्पक्ष छानबिन गर्न चुनौती दिनुभएको छ। आज सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीसँग सुनारले प्रहरी हेडक्वार्टरबाट परिचालित समूहले नियोजित रूपमा बदनाम गरेको आरोप लगाउनु भएको छ। प्रहरी महानिरीक्षकमाथि आफूले प्रश्न उठाएकै कारण आफ्नो सम्पत्ति तथा आर्थिक स्रोतको कुराहरू ल्याएको भन्दै उच्च स्तरीय छानबिनका लागि तयार रहेको बताउनुभयो।
3: सीआईबीलाई पनि मेरो चुनौती छ, दम छ भने पुलिस त्यहाँ छ, म यहाँ छु, हात यहाँ छ, हतकडी लिएर जाने दम कहिले देखिन्छ? होइन भने सीआईबीले अन्नाम नम्बरबाट प्राइभेट नम्बर लेखिएको नम्बरबाट फोन गर्ने, मान्छे बोलाउने, खगेन्द्र सुनारको फोटो छ कि, भिडियो छ कि, कहीँ ला छ कि, खा छ कि, यसका यो छन् कि त्यो छन् कि भनेर जसरी एक एक गरेर एउटा सांसदलाई जसरी पुलिसले लखटिरहेको छ, मैले त्यो नबोलाउँ भन्ने लागेको थियो एउटा, तर हिजोबाट जसरी चाहिँ पत्रकार बोलाउने, रातभरि खुवाउने, पाकेटभरि हालेर खामभरि दिएर हेडक्वार्टरले, मेरो यहाँबाट चुनौती छ दानबहादुर कार्कीलाई, भाइ दम छ भने वर्दी खोल्ने, आउने बाहिर चुनाव लड्ने, होइन भने तत्काल यस्ता भ्रष्टहरूलाई त्यहाँ बस्ने नैतिक अधिकार छैन।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भर।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संवैधानिक इजलास गठनमा प्रधान न्यायाधीशको स्वेच्छाचारिता भएको भन्दै न्यायाधीश हरिफ भुइँयाले बस्न अस्वीकार गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलास प्रभावित भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आज गठन गर्नुभएको संवैधानिक इजलासमा न्यायाधीश भुइँयाले बस्न अस्वीकार गर्नुभएको हो। यसअघिका इजलासमा आफूलाई नराखिएको तर आज एक्कासी राखिएको भन्दै भुइँयाले गठन प्रक्रियाको मापदण्डमाथि प्रश्न उठाउनु भयो। उहाँले इजलास गठनमा वरिष्ठता क्रम वा गोला प्रथाको वैज्ञानिक विधि हुनुपर्ने अडान राख्नु भएको छ। न्यायाधीश फोयालको असन्तुष्टिपछि अन्य न्यायाधीशहरू पनि बस्न तयार नभएपछि आजको संवैधानिक इजलास बस्न सकेन। यता नेपाल बार एसोसिएशनले विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास गठनलाई प्रधान न्यायाधीशको व्यक्तिगत तजबीजको विषय बनाइएको भन्दै आपत्ति जनाएको छ। बारले चोलेन्द्र शमशेर जबराको कार्यकालको स्वेच्छाचारिताले फेरि टाउको उठाउन थालेको टिप्पणी गरेको छ। बारले वरिष्ठता र गोला प्रथा प्रणाली तत्काल लागू गर्न पनि माग गरेको छ। संस्थागत सरकारलाई व्यवस्था गरिए कड़ा प्रतिरोधमा उत्रिने चेतावनी समेत बारले दिएको छ।
3: सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था कार्यान्वयन नगरिएको देखिएकाले अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कार्यवाही नगर्न भनेको हो। नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले तीस दिनभित्र विश्वासको मत नलिएको भन्दै एमालेका लीलबहादुर थापाको तर्फबाट रिट परेको थियो। अदालतले विपक्षीहरूले आदेश जारी हुन नपर्ने भए त्यसका आधार कारण र प्रमाणसहित कार्तिक एघार गतेसम्म लिखित जवाब पेश गर्न आदेश दिएको छ।
4: यस्तै सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार विरूद्ध दायर बजेट सम्बन्धी

0: सर रिट निवेदनमा लिखित जवाब पेश गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको उत्प्रेषण सम्बन्धी रिट निवेदनमा प्रारम्भिक सुनवाई गर्दै विपक्षी मुख्य न्यायाधिवक्ताको कार्यालय सुदूरपश्चिम प्रदेश मार्फत लिखित जवाब पेश गर्न आदेश दिएको हो। आदेश रिट निवेदनको माग बमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्याद बाहेक 15 दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ। निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा भने दुवै पक्ष राखी छलफल गर्न उपयुक्त देखिएको भन्दै यही असोज 23 गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ। अधिवक्ता उपाध्यायले तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेट सम्बन्धमा रिट दायर गर्नुभएको थियो।
1: सरकारले मासु पसल र पशु वधशाला संचालनका लागि नयाँ र कड़ा मापदण्ड प्रस्ताव गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु जाँच नियमावलीको दोस्रो संशोधन मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण र सरकारवालासँग राय सुझाव मागेको छ। प्रस्तावित नयाँ नियम अनुसार अब मासु पसल र पशु वध गर्ने स्थान पूर्ण रूपमा छुट्टा छुट्टै हुनुपर्नेछ। वध गर्नु अघि पशुलाई कम्तीमा 12 घण्टासम्म विश्राम गराउन छाना सहितको टहरा अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै वध अघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने र बिक्री कक्षमा मासु सुरक्षित राख्न फ्रिजर वा चिलर अनिवार्य हुनुपर्ने प्रस्ताव छ। नयाँ मापदण्डमा मासु निरीक्षकको अधिकार थप फराकिलो बनाइएको छ। अस्वस्थ मासु नष्ट गर्ने, उपभोग योग्य मासुमा छाप लगाउने र रोगी पशुको मासुमा प्रयोग भएका औजार निर्मलीकरण गरी पुनः प्रयोगमा रोक लगाउने नियम ल्याइएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलहुवा नगरपालिकामा कार्यरत दुईजना कर्मचारीलाई 1,00,000 रूपियाँ घुसरहित नियन्त्रणमा लिएको छ। अख्तियारको बर्दीवास स्थित कार्यालयबाट खटिएको टोलीले नगरपालिकामा कार्यरत इन्जिनियर डीकेएस कुमार यादव र चौथो तहका सुपरभाइजर सहायक कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने क्रममा सेवाग्राहीलाई घुस दुःख हैरानी दिई घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले उनीहरूलाई 1,00,000 रूपियाँ घुस रकम र स्रोत नखुलेको थप 33,700 रूपियाँ सहित मलहुवा नगरपालिका परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिएका दुवैजनामाथि विशेष अदालतबाट आज म्याद थप गरी भ्रष्टाचार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढ़ाइएको अख्तियारले जनाएको छ।
1: नापी कार्यालय बर्दीवास महोत्तरीका सर्वेक्षक शिव कुमार शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाह विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले शाहलाई 1,00,000 रूपियाँ सहित नियन्त्रणमा लिएको थियो। अख्तियारले शाह विरूद्ध 1,00,000 रूपियाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कानून बमोजिम सजायको माग दावी गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कैलालीको घोडाघोडी नगरपालिकामा आज बिहान परेको असिना सहितको भारी वर्षा र हावाहुरीले धान बालीका साथै भौतिक संरचनामा क्षति पुर्याएको छ। धान काटेर भित्र्याउने अन्तिम तयारी गरिरहेका बेला आएको असिना पानी र हुरीले काटेर सुकाइएको धान भिजाउने र डुबाउनका साथै खेतमै रहेको पाकेको धानको बाला समेत झारी दिएको छ। हुरीले विद्युतका तार चुडाउनुका साथै पुलमा क्षति पुर्याएपछि पहलमानपुर सब स्टेशन क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ।
3: सरकार र सिर्सिया स्थित वीरगंज सुक्खा बन्दरगाह ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआवजाको माग गर्दै धरनामा रहेका पीड़ित बीच सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको कार्यकक्षीमा आज भएको मुआवजा संघर्ष समिति दुवै पक्षबीचको वार्तापछि चार बजे सहमति भएको हो। सहमति अनुसार 2082 मंगिर 28 गते निर्णय गरी लिखी पठाइएको र हालसम्म उक्त जग्गाहरूको दर्ता गरी लाल पूर्जा वितरण भएको नपाइएको भनी स्थानीयवासीले गुनासो गरेको र दर्ता बिनाको जग्गा र यसमा बनेका संरचनाको मुआवजा क्षतिपूर्ति प्रदान गर्न समस्या देखिएकाले भूमि प्रशासन कार्यालय पर्साले तालुका निकायमा ऐतिहासिक र पुनः ताकेता गर्ने निर्णय गरिएको छ।
4: सुदूरपश्चिम प्रदेशका 86% भन्दा बाल बालिका कम्तीमा एउटा आधारभूत सेवाको पहुँचबाट वञ्चित रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज धनगढ़ीमा सार्वजनिक गरेको नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरण सम्बन्धी विश्लेषणात्मक प्रतिवेदन 2026 प्रदेशका बाल बालिकाको ठूलो हिस्सा अर्थात 86.6% कुनै न कुनै एउटा क्षेत्रमा वञ्चित रहेको देखाएको हो। प्रतिवेदन अनुसार सुदूरपश्चिममा 56.4% बाल बालिका दुई वा दुई भन्दा बढ़ी आयाममा वञ्चित छन्। राष्ट्रिय स्तरमा यस्तो वञ्चितीकरणमा रहेका बाल बालिकाको अनुपात 51.6% छ। यस्तै तीन वा सो भन्दा बढ़ी आयाममा वञ्चित बाल बालिकाको 21.4% संख्या रहेको छ।
3: प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिले विपदबाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ। समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपदपछिको वस्तुगत अवस्थाको अध्ययन शुरू गरेको हो। विदुर स्थित नेपाली सेनाको ब्यारेकमा विपद व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद र विपदपछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको सभापति पराजुलीले बताउनु भएको छ।
4: चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध मुख्य सड़क मरमत गरी दशैं अघि नै सञ्चालन ल्याउने तीव्र तयारी अघि बढ़ाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेवानीले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ।
3: नेपाल राष्ट्र बैंकले यसपालिको दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै 100 रूपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट 100 रूपियाँका नोट पनि वितरण गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले भोटेको चीबारीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचार प्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
4: नेपालीहरूको महान चाड विजय दशमी नजिकैसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तीव्र पारिएको छ। त्यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिर सहितका दर्शनौ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजा अर्चना गर्ने तयारी भइरहेको छ। जनकपुरधाममा यस वर्षको दशैंलाई विशेष बनाउन स्थानीय युवा क्लबहरू सक्रिय रूपमा जुटेका छन्।
3: नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। त्यससँगै नेप्से परिसूचक 6.38 अंकले घटेर 2572 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 3,74,80,80,000 रूपियाँमा खरिद बिक्री भएको छ। आज 100 कम्पनीको शेयर मूल्य बढ़दा 167 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। रसायन विज्ञानको करिब 1 शताब्दी पुरानो जटिल रहस्य सुल्झाउने दुई वैज्ञानिकलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले आज सन् 2026 रसायनतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी भी कागन र जापानका केन्सो सो आईलाई संयुक्त रूपमा दिने निर्णय गरेको हो। उहाँहरूले असमान जैविक संश्लेषणमा गैर रैखिक प्रभाव र अटो क्याटालिसिसको खोजका लागि यो पुरस्कार दिने निर्णय गरिएको एकाडेमीले जनाएको छ। नोबेल समितिका अध्यक्ष हेनर लिन्केका अनुसार यो खोज विशेष गरी प्रभावकारी र सुरक्षित जीवन रक्षक औषधि निर्माणका लागि क्रान्तिकारी साबित भएको छ। विजेताहरूले 1,20,00,000 स्वीडिस क्रोनर पुरस्कार रकम प्राप्त गर्नेछन्। उहाँहरूलाई आउँदो डिसेम्बरमा स्वीडेनको स्टकहोममा आयोजना हुने विशेष समारोहमा सम्मानित गरिनेछ।
3: यमनमा जारी द्वन्दका कारण मानवीय संकट गहिरिएको छ। अन्तर्राष्ट्रिय प्रवासन संगठन आईओएमका अनुसार हालसम्म 2,00,000 बढ़ी मानिसले आफ्नो घरबार छाडेका छन्। युद्धका कारण मानवीय आवश्यकता र विस्थापन दिन प्रतिदिन बढ़दै गए पनि सहयोगका लागि आवश्यक आर्थिक कोष फण्डको चरम अभाव रहेको राष्ट्रसंघीय एजेन्सीले चेतावनी दिएको छ। आईओएमकी प्रमुख एमी पोपका अनुसार मानिसहरू ज्यान जोगाउन भागिरहेका छन् तर उनीहरूका लागि सुरक्षित हुने कुनै ठाउँ छैन। उनीहरूलाई तत्काल वासस्थान खाना र सुरक्षाको खाँचो रहेको आईओएमकी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू सिरिजमा आज अमेरिका र नामेबिया आम्ने सामने हुँदैछन्। अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति 9:15 खेल शुरू हुनेछ। यी दुई टोलीबीचको खेलको नतिजाले नेपालको आगामी समीकरणमा समेत प्रभाव पार्नेछ। अमेरिका हाल 45 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालको शीर्ष 6 यात्रा सहज बनाउन अमेरिकासँग नामेबिया हार्न आवश्यक छ। अहिले नामेबिया नेपालभन्दा 5 अंकले अगाडि छ भने नेपाल अंक तालिकाको 7 स्थानमा छ। यदि आज अमेरिकालाई हराएमा नामेबियाले नेपालसँगको अंक दूरी बढ़ाउनेछ। लीग टूको शीर्ष 4 टोली विश्वकप छनौट खेल्ने अवसर पाउने भएकाले नेपालका लागि बाँकी 4 खेल निकै महत्वपूर्ण छन्। नेपालले अब ओमान र क्यानेडासँग 4 खेल खेल्दैछ। आईसीसी विश्वकप लीग टू क्रिकेटको तयारीमा रहेको नेपालले अहिले ओमानमा अभ्यास खेल गरिरहेको छ। आज भएको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले पराजित गरेको छ।
3: नेपाली टेनिस खेलाड़ी अभिलाष अविष्ट पाकिस्तानमा जारी W15 इस्लामाबाद अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छन्। इस्लामाबादमा आयोजित सर्किट 1 अन्तर्गत महिला सिंगल्सको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अभिलाषाले विशेष शुरूआत गरेकी हुन्। उनले आयोजक पाकिस्तानकी रोमी शाह मलिकलाई 6-1 र 6-0 सोझो सेटमा सहजै पराजित गरिन्। जीतसँगै अन्तिम 16 स्थान बनाएकी उनले भोलि हुने प्री क्वार्टर फाइनल खेलमा रूसी खेलाड़ीको सामना गर्नेछिन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: कंग्रेस सभापतिबाट राठौर र उपसभापतिबाट 2 जनाको उम्मेद्वारी फिर्ता। भोलि बिहान 10 बजेदेखि मतदान शुरू हुने 3 मतदान केन्द्रको व्यवस्था।
3: बेपत्तालाई मृत घोषणा गर्ने अवधि 12 वर्षबाट 45 दिनमा छुट्याइयो। 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश।
4: सुदूरपश्चिम सरकार विरूद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफमा गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय गर्न रोक।
3: र साइन्सशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स र जापानका वैज्ञानिकलाई दिँदै द्वन्दका कारण यमनमा मानवीय संकट चुलियो। आपतकालीन कोषको अपील।
4: र विश्वकप लीग टूमा अमेरिका र नामेबिया आम्ने सामने हुँदै इस्लामाबाद टेनिस प्रतियोगितामा अभिलाषा विष्टको विजय शुरूआत।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। समीक्षा र अप्सरा विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
5: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई मृत घोषणा गर्ने अवधि छोट्याउने प्रक्रियामा सरकार, बेपत्ताका परिवारजनलाई राहत पुग्ने अपेक्षा,
1: डेढ क्षतिपूर्ति दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन थाहा छ त्यो पनि पाउँछ।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
1: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
0: केन्द्रीय प्रहरी प्रवक्तासँगको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगाँठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। किएवको पूर्वमा अवस्थित प्रिलुकीमा आवासीय एकाईहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरे।

0: इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 2500 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्ष भन्दा बढ़ी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्युलका दुईवटा उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्वपूर्ण रहेको भन्दै कुनै मोलिक्युलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इण्डोनेसियाको एउटा अदालतले दर्जनौं भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढ़ीमा परेका 1455 जनाको शव फेला परे पनि 5285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
2: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। 12 वर्ष भएको छ, त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
1: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
3: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेशी नागरिकको हकमा पनि उनीहरूको पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने राहत छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
1: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाई छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतक

0: नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासू आमा सहित परिवारको चारजना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
1: खोजिरहेछु, अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो, पाउँदैन होइन, गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 गते हो।
0: रसुवाका नोरक्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
2: तीन दिन गर्ने थियो, जलन थियो, अहिले यस्तो भारीले घुमाउँदाखेरि गरौँ भने कता गरौँ, अब बसौँ कता बसौँ, खाउँ कहाँ खाउँ, उनीहरू मरेर गए भने केही होस् भन्ने चाहिँ मेरो मनमा सोचेर घेवा गर्नुभयो।
0: बाढीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढीमा हराएका श्रीमती, तीन छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
3: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर, मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर हामी क्लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बोमा गएर अनि छेमीहरू गयो, त्यसले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
0: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा तीन दिन लगाएर घेवा गर्दै आएकोमा यस पटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, आसन्न ठूला चाड़पर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौं।
5: विगत भन्दा फरक भनेको हामीले विशेष त यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीड़भाड़ क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्वेलेन्स हामी गर्दैछौ। त्यसै गरी बडी वन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौ। प्रहरी संचार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली शुरू गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लंघन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेशनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापस्ते मापस्ते चेक हामीले बढ़ाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौं। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौं। त्यसरी हामी अगाडि बढ्छौं।
6: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
5: देशभरि गरेर हामीले करिब करिब 13,000 प्लस ठाउँमा हामी ड्युटी राख्छौ। त्योमा चाहिँ हाम्रो 50,000 प्लस प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश, काठमाडौँ, विशेष शहरहरूमा प्रयोग गर्छौ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, युवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागु औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने, सीमा नाकामा हुन सक्ने अपराधहरू, जसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौं, विशेष ध्यान दिन्छौं र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौं।
6: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
5: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभर स्पिडमा सवारी साधन चलाएको छ, मापसी गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लंघन गरेको छ भने आम नागरिकले हजुरको प्रहरी कार्यालयमा अर्थात् 1000 फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ कुनै शंकास्पद वा अपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ। इफ यु सी समथिङ से समथिङ केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर
4: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफले साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 मारिएको र 251 जनालाई बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिबमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सो हमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्। एकजना प्यालेस्टिनीले बीबीसीसँग भने गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 पुग्न लागेको छ तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
8: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
9: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
8: इट्स 9 PM

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: मार्बल का सीपीपीसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्ट हरू लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पनि पुऱ्याउनु छ।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: के हो?
1: ओ, मन्दै, नमस्कार।
3: अनि खर्चहरू बेच्नु छोडेर यतातिर कता नि?
1: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
1: साथ जीवन।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कुटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपायबारे तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी मनिष अधिकारीबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच असोज 6 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री शोभेन्द्र सिंह महत र सहायक रथी श्री प्रकाश थापालाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री मदनजंग राणा र प्राविधिक महासेनानी श्री भरतलाल श्रेष्ठलाई समेत दर्जानी चिन्ह प्रदान गर्नुभयो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका नवौं ब्याचका नवदीक्षित चिकित्सकहरूलाई असोज 8 गते प्रमाणपत्र वितरण गर्नुभएको छ। उहाँले शैक्षिक सत्र 2076-77 सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशीप पूरा गरेका 85 जना चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभई स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित हुन सुझाव दिनुभयो। नेपाली सेनाले स्वास्थ्य शिक्षा मार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ 2068 सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म 944 जना चिकित्सकहरू दीक्षित भइसकेका छन्। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूसहित 22 स्थानमा सञ्चालित सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2502 जना पुरूष तथा 466 जना महिला गरी 2968 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित छुट्टा छुट्टी कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाच प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा सञ्चालित तालिमको काठमाडौँको छाउनी स्थित नम्बर 16 बाइनी अड्डामा सम्पन्न अन्तिम दलेल कवाज सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेमबहादुर पुनले निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै नम्बर 2 सैन्य तालिम केन्द्र सैना मैनामा मध्यपश्चिम पृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै मोरङ स्थित पूर्वी पृतना तालिम शिक्षालयमा पूर्वी पृतनापति उपरथी श्री शक्तिजङ बस्नेतले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। सिन्धुली स्थित भवानीबक्स गढमा मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै हेटौँडा स्थित गोरखबहादुरगढमा मध्य पृतनापति उपरथी श्री विष्णु कुमार खड्काले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पृतना तालिम शिक्षालयमा उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कैलाली स्थित देवीदलगढमा सुदूरपश्चिम पृतनापति उपरथी श्री पवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै थानकोट स्थित उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनापति उपरथी श्री द्रव्यराम भण्डारीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कठिन परिस्थितिमा पनि कर्तव्य पालना गर्न सक्ने दृढ इच्छाशक्ति, सहनशीलता, आत्मविश्वास र पेशागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले 2082 मंगिर 7 गतेबाट तालिम सञ्चालन गरिएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले असोज 6 गते पश्चिम एयरबेसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ह्याङ्गर, स्टोर, हवाई साधन, जवान लाइनको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। निरीक्षणका दौरान बेसका प्रमुख पाइलट महासेनानी श्री प्रताप बहादुर बोहराले पश्चिम एयरबेसको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। पश्चिम एयरबेसले असोज 8 गते 2 जना बिरामी महिलाको हवाई उद्धार गरेको छ। बेसले जलेर घाइते भएकी जुम्ला जिल्ला कुटीचौर गाउँपालिका 5 की 50 वर्षीय माया भण्डारीलाई उद्धार गरी नेपालगंज र जटिल प्रसूति समस्या परेकी रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 1 की 33 वर्षीय मनिषा केसी रावललाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी बाजुरा जिल्ला गौमूल गाउँपालिका 5 की 26 वर्षीय मनिषा रोकायालाई असोज 6 गते हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। गोरखतलगढ़बाट खटिएको टोलीले नवलपरासी सुस्ता पश्चिम 5 थारू टोलका स्थानीयलाई असोज 10 गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेर नवलपरासी सुस्ता 5 थारू टोल डुबानमा परेपछि स्थानीयलाई उद्धार गरी सुस्ता गाउँपालिका 5 बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको हो। कालीप्रसादगढ इन्जिनियर्सबाट भदौ 27 असोज 7 गतेसम्म खटिएको टोलीले धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजारमा अवरूद्ध भएको सड़क ब्लास्टिङ गरी खुलाएको छ। भदौ 14 गते त्रिशुली नदीमा पुनः आएको बाढ़ीले उक्त सड़क भाँसिएसँगै दुवैतर्फको सवारी साधनको आवत जावत ठप्प भएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
4: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
3: शैक्षिक सत्र 2082 कक्षा 4 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
4: निवेदन दिने मिति र स्थान
3: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
4: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
3: आवश्यक कागजातहरू
4: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
3: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि
4: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
3: सैनिक परिचय पत्रको प्रतिलिपि
4: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
4: पेन्सन पट्टाको प्रतिलिपि
3: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
4: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
3: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-59-570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोरखापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय सम्बन्धी रेडियो सामग्री।
5: नेपालको भूगोल जति विविध छ, यहाँको प्राकृतिक परिवेश र जैविक विविधता पनि त्यत्तिकै समृद्ध छ। तर यही विविधताभित्रको समृद्धिमा जोखिमहरू पनि उत्तिकै छन्। यस्तै एउटा जोखिम हो सर्पदंश। सर्पदंशलाई जनबोलीमा सर्पले टोक्यो, साँपले डस्यो, मैथिली र भोजपुरी भाषामा साँप काटलक वा साँपले काट्यो भन्ने गरिन्छ। यस्तै कतै कतै नाग लाग्या, नागले छोएको वा सर्पले खाएको भन्ने चलन पनि छ।
6: जमिन मुनि वा सुरक्षित स्थानमा लुकेर बसेका सर्पहरू खास गरी गर्मी बढेपछि र वर्षायाम शुरू भएसँगै आहारा पानी र अनुकूल वासस्थानको खोजीमा बाहिर निस्कन्छन् र मान्छेलाई डस्न सक्छन्। सर्पदंशका घटनाहरू तराई र भित्री मधेसमा 12 महिना हुने गर्दछ। त्यसैले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्यको एक चुनौती बन्दै आएको छ। यही चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाले देशका विभिन्न 21 स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत वर्षै नै हजारौं नागरिकको उपचार गर्दै आइरहेको छ। सैनिक युनिटहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूबाट 9634 जनाले उपचार पाएका छन्।
5: श्रोता, यसै पृष्ठभूमिमा आज हामी नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बच्ने उपायबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: किनेर विषालु साँपले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
8: मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो. म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो.
9: गर्नुको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ. कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँ एउटा केन्द्र चाहिँ बनेको छ. नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको रहेछ, हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न भयो.
5: सर्पदंशको उच्च जोखिममा रहेका तराई र भित्री मधेसमा स्थानीय निकाय तथा समुदायसँग समन्वय र सहकार्य गरी नेपाली सेनाले सर्पदंश उपचार गरिरहेको छ, जसमध्ये झण्डै 25 वर्षदेखि नेपाली सेनाको सहयोगमा सिराहा, झापा र कपिलवस्तु स्थित सर्पदंश उपचार केन्द्र सञ्चालित छन् भने अन्य उपचार केन्द्र विभिन्न मितिमा स्थापना भई सेवा दिन थालेका हुन्. साउन 31 गतेसम्मको तथ्याङ्क अनुसार सैनिक सहयोग रहेका सर्पदंश उपचार केन्द्र मार्फत 140,175 जनालाई उपचार गरिएको छ. यो तथ्याङ्कले सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका र जनविश्वासलाई प्रस्ताएको छ. थोरी गाउँपालिका एक जानकी नगरकी हिरा श्रेष्ठ
7: भैँसीलाई परल हाल्नु गएको कहाँ त्यही मुनि रहेछ, थाहै पाएन. चाँप त किनेन, त्यस्तो उपजन नजिकै भएर अब मर्न पाइन. विषालु साँपले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त, त्यही भएर अब धेरै राम्रो छ त्यहाँ. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
6: सैनिक सहयोगमा सञ्चालित उपचार केन्द्रहरूमा 24 घण्टा आपतकालीन सेवा र एन्टी स्नेक भेनम उपलब्ध हुने गरेका छन्। उपचार सेवासँगै नेपाली सेनाले सर्पको टोकाईबाट बस्ने उपाय, प्राथमिक उपचार र बिरामीलाई तुरन्त अस्पताल लैजान पर्ने आवश्यकता आदिबारे सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा मध्यपूर्वी पृतना अन्तर्गत सर्लाही, महोत्तरी, पर्सा, धनुषा, सप्तरी र सिराहा गरी विभिन्न स्थानमा 8 सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुरमा 2068 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 8,874 जनाले उपचार पाएका छन्।
5: महोत्तरीको बर्दिवास नगरपालिका 3 गौरीडाँडामा 2071 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 32,451 जनाले र सप्तरीको खड़गपुर नगरपालिका 7 कल्याणपुरमा 2076 सालबाट सञ्चालित केन्द्रबाट 1,667 जनाले उपचार पाएका छन्। त्यस्तै पर्साको ठोरी गाउँपालिका 4 निर्मल बस्तीमा 2076 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 799 जनाले उपचार सेवा पाएका छन्। यस्ता कार्यले सर्पदंशको कारण हुने अकाल मृत्यु दरलाई घटाएको सेवाग्राहीको समेत विश्वास छ।
8: मेरो नाम चाहिँ दिनेश ठाकुर हो, घर चाहिँ देवकोटा टोल जिल्ला धनुषा। मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो म। त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो। मलाई 9 घण्टा त्यहाँ आर्मी क्याम्पमा राख्यो अनि नम्बरहरू दियो, केही भयो भने मलाई कल गर्नु। माछा मासु चाहिँ नखाने, अलिअलि थोरै पानी किने अनि थोरै खाने, त्यस्तो भनेको थियो। आर्मी क्याम्पमा जाँदाखेरि राम्ररीसित उपचार हुन्छ मान्छेलाई, अनि बाँच्न सम्भावना पुरै हुन्छ आर्मी क्याम्पमा गयो भने।
6: मध्यपूर्वी पृतना अन्तर्गत धनुषा जिल्लामा मात्रै 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। धनुषाको छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्रनगरमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 1,481 जनाको र धनुषाधाम नगरपालिका 9 धारापानीमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 449 जनाको उपचार गरेको छ। यस्तै सिराहा जिल्लामा पनि 2 उपचार केन्द्र सञ्चालनमा छन्। नरहा गाउँपालिका 3 चोहरबामा 2058 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 4,783 जनाले र कर्जन्ना नगरपालिका 3 बन्दीपुरमा 2073 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 3,317 जनाले उपचार पाएका छन्। उपचार प्रक्रियाबारे जानकारी दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र चोहरबामा कार्यरत अमलदार हरि कार्की,
10: सर्पको उपचार गर्न आउने धेरै जस्तो बिरामीहरू सहरमा 30% जति चाहिँ पोइजन केसहरू आउँछ, यहाँ उहाँहरूलाई चाहिँ सम्झाउँछन्। 20 नलाग्ने साँपले टोक्यो भने त उनलाई सान्त्वना मात्र दिएर राखेपछि उनीहरू बिरामी आत्तिन छोड्छ र पछि कम्तीमा उहाँहरूलाई 8 घण्टा राखेर त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ पठाउने गरिन्छ। सम्झाउँदै गरेर इन्जेक्सनहरू लगाउँछ, टिटी इन्जेक्सनहरू लगाउनु